शुभ प्रभात। मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्ज अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। विक्रम सम्वत 2083 साल असार महिनाको 27 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जुलाई 11 तारीक आज शनिबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:35 हुन लागिरहेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई यस बिहानीको प्रसारण सेवामा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं मंगल ध्वनिबाट।

एउटा असल व्यक्ति हरेक जीवहरूको मित्र हुन्छ, महात्मा गान्धी। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

एक सफल आध्यात्मिक खोजीकर्ताको निम्ति आत्मविश्वास अति आवश्यक गुण हो। आत्मविश्वास बिनाको केही पनि प्राप्ति नगण्य हुन्छ। सम्पूर्ण श्रोतागणलाई कार्यक्रम भक्ति प्रभातमा स्वागत जनाउँदै ईश्वरको आराधना गरी शान्ति, भक्ति र आध्यात्मिक ऊर्जा प्रदान गर्ने उद्देश्यले आज प्रस्तुत गर्न लागिरहेका छौं एकै कलाकार हीरा र शैलीको आवाजमा केही भक्तिमय भजनहरू। श्रोता, प्रस्तुत छ कार्यक्रम भक्ति प्रभातको यो पहिलो भजन।

आफ्नो कार्य जस्तो भए पनि त्यसलाई पूरा गर्ने तथा लक्ष्यसम्म पुग्ने मार्गमा स्थिर रहने आत्मविश्वास हामी सबैमा हुनुपर्छ। हामीमा आफ्नो अन्तर्जात दैवत्वमा पूर्ण विश्वास हुनपर्छ। प्रिय श्रोतागण, अब क्रमैले हजुरहरू समक्ष यो दोस्रो भजन प्रस्तुत गर्न लागिरहेका छौं।

अवस्थ श्रोता, कलाकार हीरा र शैलीको आवाजमा रहेको यिनै आनन्दमय साथै भक्तिमय भजनहरूको साथै कार्यक्रम भक्ति प्रभात आजको लागि भने यही समाप्त हुँदछ।

आदरणीय श्रोतागण, अब प्रस्तुत छ हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरू बारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडीज। यसै गरी 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। साथै 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला। 9 बजे श्रोताहरूले सुन्नुहुनेछ आजका मुख्य समाचार अनि 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली। 10 बजे श्रोताहरूले सुन्नुहुनेछ पुनः आजका मुख्य समाचार अनि 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तराने र 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्डका कार्यक्रमहरू। त श्रोता, प्रस्तुत थियो हाम्रो आजको बिहानी प्रसारण सेवा अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो रूपरेखा। सो पूरा भयो। यो आकाशवाणी गान्तोक हो। आदरणीय श्रोतागण, अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार।

प्रिय श्रोतागण, कार्यक्रम गोल्डन मेलोडीजलाई अघि बढ़ाउँदै यो दोस्रो प्रस्तुति लिएका छौं सन् 1968 सालमा निर्मित चलचित्र इज्जतबाट, एके नाडियाडवालाद्वारा निर्मित अनि टी प्रकाश रावद्वारा निर्देशित। यस चलचित्रका गीतहरूलाई संगीतबद्ध गर्नुभएको छ लक्ष्मीकान्त प्यारेलालले, अनि गीतकार हुनुहुन्छ साहिर लुध्यानवी, धर्मेन्द्र, तनुजा, मेहमूद आदि कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ। त श्रोता, सुनाउन लागिरहेका छौं यस चलचित्रको यो गीत कलाकार लता मंगेशकर अनि मोहम्मद रफीको युगल स्वरमा।

0: साह्रो मख परेन, के सुनेको हो मोबाइलमा?
1: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिथेमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

हवस् त श्रोता, यिनै पुराना सदाबहार हिन्दी चलचित्रका गीतहरूको साथै कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपालीमा समाचार।

चेकियाको क्यारोलिना मुकोवाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। व्यापार, वाणिज्य, रक्षा र अन्य क्षेत्रहरूमा द्विपक्षीय सहयोग बढ़ाउनका लागि एक विस्तृत समीक्षा गरिएको थियो। केही महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ। प्रधानमन्त्री मोदीले 40 वर्षपछि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड भ्रमण दुई देश बीचको सम्बन्धमा ऐतिहासिक माइलखुट्टी भएको बताउनु भएको छ। उनले यो भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने बताउनुभयो। मन्त्रीले स्वतन्त्र व्यापार सम्झौता प्रक्रियालाई द्रुत रूपमा पूरा गर्न न्यूजील्याण्ड सरकारको प्रयासको सराहना गर्नुभयो। वहाँले भन्नुभयो, भारत र न्यूजील्याण्डले रणनीतिक साझेदारी स्थापित गर्न महत्वपूर्ण निर्णय लिएका छन् जसले भविष्यमा दुई देशहरू बीचको सहयोगलाई नयाँ दिशा दिनेछ। प्रधानमन्त्री मोदीले भन्नुभयो, साझा लोकतान्त्रिक मूल्य र समुद्री हितहरूका आधारमा दुई देशहरूले हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र सुरक्षालाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छन्। प्रधानमन्त्री मोदीले आज भारतीय समुदायलाई पनि सम्बोधन गर्नुहुनेछ र उद्योग अनि खेलकुदका प्रमुख व्यक्तित्वहरूसँग भेट गर्नुहुनेछ। प्रधानमन्त्री मोदी अस्ट्रेलिया र इण्डोनेशियाको सफल भ्रमणपछि आफ्नो तीन देशको भ्रमणको अन्तिम चरणमा हिज न्यूजील्याण्ड पुग्नुभयो। वहाँको स्वागतका लागि अकल्याण्डको प्रतिष्ठित स्काई टावर भारतीय तिरंगाको रंगले सजाइएको थियो। चार दशकपछि कुनै पनि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्डको यो पहिलो भ्रमण हो। उपराष्ट्रपति सीपी राधाकृष्ण आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। भ्रमण अवधि उहाँले बिहार लोक प्रशासन एवं ग्रामीण विकास संस्थानमा बिहार विधानसभा सदस्यहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। पतन, पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालसित बन्दरगाह सुरक्षा ब्यूरोको स्थापनामा भएको प्रगतिको समीक्षा गर्दै श्री शाहले यो कुरा भन्नुभयो। गृहमन्त्री अमित शाहले पतन सुरक्षाको दायित्व केवल लाइसेन्स प्राप्त निजी सुरक्षा एजेन्सीहरूलाई मात्र सुम्पिनुपर्ने र तालिम प्राप्त केन्द्रीय औद्योगिक सुरक्षा बलका व्यक्ति मात्र खटाउनुपर्ने बताउनुभयो। वहाँले विद्यमान पूर्वाधार को प्रयोग गरी यथाशीघ्र पतन सुरक्षा प्रशिक्षण संस्थामा प्रशिक्षण शुरू गर्ने निर्देशन दिनुभयो। गृहमन्त्रीले ब्यूरो अन्तर्गत खटिने सबै सुरक्षा कर्मीहरूको विस्तृत डाटाबेस तयार गर्न पनि अधिकारीहरूलाई निर्देशन दिनुभयो। श्री शाहले ब्यूरोको सुरक्षा ढाँचा अन्तर्गत सबै बन्दरगाहहरूमा कन्टेनर स्क्यानिङ सुविधा हुनुपर्ने बताउनुभयो। बैठकमा केन्द्रीय गृह सचिव, गुप्तचर ब्यूरोका निदेशक, सीमा व्यवस्थापनका सचिव, पतन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका सचिव, मत्स्य विभागका सचिव, केन्द्रीय औद्योगिक सुरक्षा बलका महानिदेशक र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई आज आन्ध्र प्रदेशको विशाखापत्तनममा पूर्वी नौसेनाको बेडामा समावेश गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उक्त समारोहको अध्यक्षता गर्नुहुनेछ। यसलाई भारतको रक्षा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण उपलब्धि मानिन्छ। समारोह अघि रक्षा मन्त्रीले नौसेनालाई सम्बोधन गर्दै हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नु भारतको प्राथमिक जिम्मेवारी भएको बताउनु भएको छ। वहाँले देशको 90% भन्दा अधिक व्यापार समुद्री मार्गबाट हुने भएकोले सामुद्रिक सुरक्षा अति महत्वपूर्ण हुने बताउनुभयो। रक्षा मन्त्रीले भन्नुभयो, आईएनएस महेन्द्रगिरी भारतको स्वदेशी रक्षा निर्माण क्षमताको प्रतीक हो। 75% भन्दा बढ़ी स्वदेशी सामग्रीद्वारा निर्माण भएको आधुनिक युद्धपोत अत्याधुनिक स्टेल्थ टेक्नोलोजीले सुसज्जित छ र सबै प्रकारका समुद्री अपरेशनहरू सफलतापूर्वक गर्न सक्षम छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया अनि मेघालयका मुख्यमन्त्री कर्नाड साङमाले राष्ट्रिय राजधानी दिल्लीको दिल्ली हाटमा मेघालय अनानस महोत्सव 2026 को चौथो संस्करणको उद्घाटन गर्नुभयो। यस अवसरमा ज्योतिरादित्य सिन्धियाले भन्नुभयो, यो आयोजन प्रधानमन्त्री नरेन्द्र मोदीको लोकल फर वोकल अनि लोकल टू ग्लोबलको विजनमाथि आधारित रहेको छ। उहाँले भन्नुभयो, यसले मेघालयका किसानहरूलाई आफ्नो उत्पादनहरूको लागि नयाँ बजार उपलब्ध हुनेछ अनि वैश्विक स्तरमा पहिचान प्राप्त हुनेछ। मुख्यमन्त्री कर्नाड साङमाले केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रको विकासमाथि विशेष ध्यान दिइरहेको छ अनि यस्ता आयोजनले राज्यको

0: किसानहरूलाई आफ्नो उत्पाद प्रदर्शित गर्न उचित अवसर प्रदान गर्दछ भनी उहाँले भन्नुभयो।
1: पाइनएप्पल फेस्टिवल का चौथा संस्करण बेहद सफल और ऐतिहासिक रहा है। आज यहाँ का अनानास दुनिया के कई देशों तक पहुँच चुका है। अब हमारा लक्ष्य प्रोसेसिंग सेंटर स्थापित करना है। इससे हमारे जैविक किसानों को अधिक लाभ मिलेगा और उनके उत्पाद भारत से बाहर अंतर्राष्ट्रीय बाजारों तक पहुँच सकेंगे।
0: कोइला मन्त्रालयले वाणिज्यिक कोइला ब्लक लिलामीको 15 चरण अनि 13 र 14 चरणको दोस्रो प्रयासको लागि प्राप्त बोलपत्रहरू खोलेको छ। मन्त्रालयका अनुसार 23 कोइला ब्लक मध्ये 8 कोइला ब्लकका लागि 21 बोलपत्र प्राप्त भएका छन्। यस लिलामी प्रक्रियामा 16 कम्पनीहरूले भाग लिएको मन्त्रालयले जानकारी दिएको छ, जसले व्यावसायिक कोइला खननमा उद्योगहरूको बलियो सहभागिता देखाउँदछ। कानून तथा न्याय राज्यमन्त्री अर्जुन राम मेघवालले भन्नुभयो, आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई भारतको संस्कृति तथा विरासतको संरक्षण तथा समावेशी विकासको लागि प्रभावी ढंगमा प्रयोग गरिनु आवश्यक छ। नयाँ दिल्लीमा एक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले भन्नुभयो, तकनीकी प्रगति भारतको सांस्कृतिक मूल्य अनि राष्ट्रिय प्राथमिकताहरूको अनुरूप हुन आवश्यक छ। महिला एवं बाल विकास मन्त्री सावित्री ठाकुरले भन्नुभयो, महिलाहरूलाई नयाँ तकनीकहरूको उपयोगकर्ता मात्र होइन तर उनीहरूको विकासमा पनि सक्रिय भागीदार बनाउनुपर्छ। उहाँले भन्नुभयो, इण्डिया एआई मिशन अन्तर्गत देशमा आर्टिफिशियल इन्टेलिजेन्सको सुदृढ तन्त्र विकसित गरिनुपर्छ। हाम्रो विशेष श्रृंखला प्रकृति के बात आकाशवाणी के साथ को एक भाग को रूप में मानिसहरूलाई पर्यावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहित गर्न कार्य गरिरहेका आशीष अग्रवालसितको कुराकानी प्रसारण गरिनेछ। यो चर्चा आज बिहान 9 आकाशवाणीको एफएम गोल्डमा प्रसारण हुनेछ। यो कार्यक्रम न्यूज अन एआईआर मोबाइल एप र यूट्यूब च्यानल न्यूज अन एआईआर अफिसियलमा पनि यहाँले सुन्न सक्नुहुनेछ। विम्बल्डन टेनिसमा आज महिला सिंगल्स फाइनलमा चेकियाको क्यारोलिना मुकावाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। दुवै खेलाड़ी प्रथमपल्ट विम्बल्डन उपाधि जित्ने उद्देश्यको साथ खेल्नेछन्। अर्कोतर्फ पुरूष सिंगल्स फाइनल भोलि खेलिनेछ, जसमा विश्वका नम्बर एक यानिक सिनरको सामना जर्मनीका अलेक्जाण्डर ज्वेरेवसित हुनेछ। सिनरले सेमी फाइनलमा नोवाक जोकोविचलाई अनि ज्वेरेले ब्रिटेनको आर्थर फेरीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छनृ फीफा विश्वकपमा बेल्जियमलाई 2-1 गोलको अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जेलको एक्लाउडमा भएको दोस्रो क्वार्टर फाइनलमा पहिलो हाफसम्म दुवै टोलीले 1-1 गोल गरेका थिए। खेलको 88 मिनटमा मिकल मेरिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। पहिलो क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अकल्याण्डमा न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसित द्विपक्षीय वार्ता गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्ण आज एक दिवसीय बिहार भ्रमणमा जानुहुनेछ। गृहमन्त्री अमित शाहले देशको तटीय सुरक्षालाई सुदृढ बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। भारतीय नौसेनाको स्वदेशी स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई आज आन्ध्र प्रदेशको विशाखापट्टनममा पूर्वी नौसेनाको बेड़ामा समावेश गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले उक्त समारोहको अध्यक्षता गर्नुहुनेछ अनि विम्बल्डन टेनिसमा आज महिला सिंगल्स फाइनलमा चेकियाको क्यारोलिना मुकोवाको सामना आफ्नै देशकी लिन्डा नोस्कोवासित हुनेछ। पुरूष सिंगल्स फाइनल भोलि खेलिनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: यो आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवा हो र अब प्रस्तुत छ ज्ञानवर्धक साथै मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किम लिएर हामी उपस्थित भइसकेका छौं। सदा जस्तै विभिन्न कुराको जानकारी साथै आजको दिन विगतमा घटेका घटनाहरूलाई लिएर हामी उपस्थित भइसकेका छौं।
1: र श्रोता, आजको दिन विशेष एउटा दिवस पर्न गएको छ, त्यो हो विश्व जनसंख्या दिवस अर्थात वर्ल्ड पपुलेशन डे। हजुर श्रोता, विश्व जनसंख्या दिवस, जनसंख्या कुनै पनि राष्ट्रको विकास, समृद्धि तथा सामाजिक संरचनाको प्रमुख

0: आधार हो। कुनै देशमा बसोबासो गर्ने मानिसहरूको कुल संख्यालाई जनसंख्या भनिन्छ। जनसंख्या मानव संसाधनको स्रोत भए पनि यसको अनियन्त्रित वृद्धि आर्थिक, सामाजिक तथा वातावरणीय समस्याको कारण बन्न सक्छ। त्यसैले जनसंख्या र विकास बीच सन्तुलन कायम गर्नु आजको विश्वको प्रमुख चुनौती भएको छ। श्रोता, 2026 सम्म विश्वको कुल जनसंख्या करिब 8.4 अरब अर्थात 8.4 करोड़ पुगेको अनुमान गरिएको छ। विश्वको जनसंख्या निरन्तर बढ़दै गए पनि विगतको तुलनामा वृद्धि दर भने घट्दो क्रममा रहेको छ। संयुक्त राष्ट्र संघको अनुसार विश्वको जनसंख्या सन् 2080 को दशकतिर करिब 10.4 अरब पुगेर स्थिर हुन सक्ने अनुमान गरिएको छ। आज विश्वमा सबैभन्दा बढ़ी जनसंख्या भएको देशहरू भारत, चीन, संयुक्त राज्य अमेरिका, इण्डोनेशिया, पाकिस्तान र नाइजेरिया पर्दछन्। बढ़दो जनसंख्यासँगै खाद्य सुरक्षा र रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा प्राकृतिक स्रोतको संरक्षण जस्ता विषयहरू विश्वव्यापी चिन्ताको विषय बनिरहेको छ। श्रोता, भारतको प्रसंगमा कुरा गरौं। भारत हाल विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको देश हो। सन् 2026 को अनुमान अनुसार भारतको जनसंख्या करिब 1.47 अरब अर्थात 1.47 अरब भन्दा बढ़ी पुगेको छ। यो विश्वको कुल जनसंख्याको झण्डै झण्डै 17.8% हो। भारतले सन् 2023 मा चीनलाई उछिन्दै विश्वको सर्वाधिक जनसंख्या भएको राष्ट्रको स्थान प्राप्त गरेको थियो। भारतको जनसंख्याको एक ठूलो हिस्सा युवा वर्गमा पर्दछ, जसलाई जनसांख्यिकीय लाभांश अर्थात डेमोग्राफिक डिभिडेन्ड भनिन्छ। यदि यस युवा शक्तिलाई उचित शिक्षा, सिप र रोजगारी प्रदान गर्न सकियो भने भारतको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्छ। तर बेरोजगारी, गरीबी, शहरीकरण र स्रोत साधनमाथिको बढ़दो दबाव भने चुनौतीका रूपमा रहेका छन्। श्रोता, जनसंख्या कुनै पनि राष्ट्रको शक्ति पनि हो र चुनौती पनि। यसको प्रभाव व्यवस्थापनको तरिकामा निर्भर गर्दछ। आज विश्वको जनसंख्या 8 अरब भन्दा बढ़ी र भारतको जनसंख्या 1.47 अरब भन्दा बढ़ी पुगेको अवस्थामा जनसंख्या व्यवस्थापन, मानव संसाधन विकास तथा दिगो विकास बीच सन्तुलन कायम गर्नु अत्यन्त आवश्यक भएको छ। योजनाबद्ध जनसंख्या नीति, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा जनचेतना मार्फत जनसंख्यालाई राष्ट्रको समृद्धिको आधार बनाउन सकिन्छ। त्यसैले सन्तुलित जनसंख्या, समृद्ध भविष्य भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढ़नु आजको आवश्यकता हो।
1: श्रोता, जब 11 जुलाई 1987 मा विश्वको जनसंख्या प्राय 5 बिलियन पुगेको थियो, तबदेखि नै विश्वको लागि जनसंख्या विस्फोट घातक हुन सक्छ भनेर यसबारेमा यूएनडीपी अनि संयुक्त राष्ट्रले सबैमा जागरूकता जगाउने विशेष पहल शुरू गरेका थिए र यो विश्व जनसंख्या दिवस 1989 देखि विभिन्न कार्यक्रमहरू र विषयवस्तुको साथमा पालन गर्न थालिएको हो। श्रोता, विश्व जनसंख्या दिवस पालन गर्नुको मुख्य उद्देश्य केवल जनसंख्या नियन्त्रण गर्नु, परिवार कल्याण र परिवार नियोजनका विविध साधनहरूबारे बताउनु मात्र होइन, तर ती नारीहरू, ती आमाहरू जसको प्रसवको समयमा असामयिक निधन भइरहेका छन् भने ती बालिका यथा भनौं महिलाहरू जो यौवन अवस्थामा प्रवेश गरिरहेका छन् तर उनीहरूको स्वास्थ्य ठिक छैन, जो रोगी छन्, जो अस्वस्थ छन्, उनीहरूलाई पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुपर्ने कुरामा जागरूकता जगाउनु पनि यो दिवसको एउटा अर्को उद्देश्य हो। किनभने विश्व स्वास्थ्य संगठनको रिपोर्टले यो पनि बताएको छ कि प्रत्येक दिन विश्वमा प्राय 800 आमाहरूको प्रसवको समय या त भनौं बच्चा जन्माउने बेलामा मृत्यु हुने गरेको छ भने प्रत्येक वर्ष प्राय 1.8 बिलियन बालिकाहरू आमा बन्ने तयारीमा या त भनौं प्रजननको खुड्किलोमा पाइला टेकिरहेका छन्। यस्तो स्थितिमा विश्व जनसंख्या दिवसको एउटा लक्ष्य यो पनि हो कि उनीहरूलाई आफ्नो प्रजनन क्षमता र स्वास्थ्यबारे सकेसम्म जानकारी दिनु अनि सचेत गराउनु। यसरी नै त्यस्ता थुप्रै अरू विषयहरू पनि छन्, जस्तै लैंगिक समानता, गरीबी उन्मूलन, यौन शिक्षा, बालिका शिक्षा, बाल विवाह, एसटीडी, मानव अधिकार अनि स्वास्थ्य, परिवार कल्याणका संसाधनहरूको सुरक्षित प्रयोग, प्रजनन स्वास्थ्य आदि आदि। र यो वर्ष पनि यिनै विषयहरूलाई लिएर विश्व जनसंख्या दिवस पालन भइरहेको छ। हजुर श्रोता, आज विश्व जनसंख्या दिवस यसबारे हामीले छोटो जानकारी राख्यौं यहाँ समक्ष। अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही महान व्यक्तिहरूबारे।
2: हजुर, 1857 भारतीय राजनेता एवं न्यायाधीश सी शंकरन नायरको जन्म भएको। उनले आफ्नो स्वतन्त्र विचारहरू र स्पष्टवादिताको साथ भारत स्वतन्त्रताको निम्ति मोहनदास करमचन्द गान्धीलाई सहयोग गरेका थिए। 1902 सरदार वल्लभ देव सिंहको जन्म भएको थियो। उनी भारतको प्रसिद्ध स्वतन्त्रता सेनानी, राजनीतिज्ञ एवं प्रथम रक्षा मन्त्री थिए। 1960 मनोज तुली अर्थात कुमार गौरवको जन्म भएको हो। उनी भारतीय अभिनेता हुन्। उनले केही फिल्महरूमा काम गरेका छन्। 1967 आजकै दिन भारतीय अमेरिकी लेखिका जुम्पा लाहिरीको जन्म भएको हो। जुम्पा लाहिरीलाई लघुकथामा उत्कृष्टताको निम्ति 2017 पान मालामुद अवार्ड प्रदान गरिएको थियो। लाहिरीको प्रथम लघुकथा संग्रह इन्टरप्रेटर अफ मेलोडीजलाई 2000 उपन्यासको पुलित्जर पुरस्कारले सम्मानित गरियो र यसअघि उनको पहिलो उपन्यास द नेमसेक माथि यही नाममा फिल्म पनि बनिएको थियो। उनको जन्म नाम हो निलञ्जना सुदेशना, तर जुम्पा उपनामले उनी चिनिन्छन्। 1945 भारतीय पर्वतारोही र लेखक हरेश कपाडियाको जन्म भएको हो। जन्मकै कुरा गर्दा 1956 डगलास प्यालेस, सी अफ पपीज, रिभर अफ स्मोकका उपन्यासकार अमिताभ घोषको जन्म भएको हो आजकै दिन। 1923 एक भारतीय पार्श्व गायिका र हास्य अभिनेत्री टुनटुनको जन्म भएको हो। उनको असली नाम उमादेवी खत्री हो। उनी चलचित्रमा गीत भने उमादेवी नामले गाउने गर्थिन्। उनले 1947 प्रसिद्ध गीत गाएकी छिन्, जस्तै अफसाना लिख रही हुँ, दिल ए बेकरार का, ये कौन चला, मेरी आँखों में समाकर इत्यादि।

0: श्रोता भर्खरै सुन्नुभयो रमाइलो गीत नारायण गोपालको आवाजमा, अनि यस गीतको संगीतकार हुनुहुन्थ्यो गोपाल डिन्जन। श्रोता भनिन्छ यो गीत दार्जीलिङमा आफू कार्यरत हुँदा दिनभरि काम गरेपछि बेलुकी पख सिमेन्टको बोरामाथि बसेर उनले रचेका थिए यो गीत, सारा दिन अरूलाई बाँडे। हजुर, यसै गीतको गीतकारको आज जन्मदिन परेको छ र सुगम संगीतका एक महान गीतकारको आज जन्मदिन, हामी उनीबारे छोटो जानकारी राख्न चाहन्छौ।
1: हजुर, तिहुन ईश्वर बल्लभ नेपाली साहित्यकार हुन्। उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकहरूमध्ये एक मानिन्छ। बैरागी काइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयामको रूपमा साहित्यिक अभियानका प्रवर्तक मानिन्छ। उनले विक्रम सम्बत 2028 सालमा मदन पुरस्कार प्राप्त गरेका हुन्। ईश्वर बल्लभ जुलाई 11 तारीक 1937 जन्मिएका हुन्, काठमाडौँको जैसल देवलमा। ईश्वर बल्लभ जन्मिएको दुई वर्षपछि उनका बाबुलाई पुराण सुनाउँदा सुनाउँदै प्रजातन्त्रको कुरा गरेको आरोपमा राणाहरूले झ्यालखानामा हाले। त्यसैले उनलाई सानै उमेरमा आमाले पढ्न लेख्न सिकाएकी थिइन्। ईश्वर बल्लभ दरबार हाई स्कूलमा पढ्थे र स्कूलबाट फर्कन्दा बाबुलाई भेट्न झ्यालखाना जान्थे र फर्कन्दा बाबुले दिएको नुन र चामलको पोको बोकेर घर फर्कन्थे। उनको कपाल सानै उमेरमा फुलेकोले उनलाई देख्ने मानिसहरू पनि दंग परेर हेर्दथे। उनी 10 वर्षका भएपछि बाबु झ्यालखानाबाट छुटे। उनी स्कूलमा पढ़िरहेकै बखत उनकी आमाको मृत्यु भएको थियो। त्यसपछि विरक्त भएर उनी भारतको इलाहाबाद पुगे र त्यहीँबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरे। उनकै आग्रह मानेर ईश्वर बल्लभ सर्लाहीको मलङ गाउँमा आए र महिनाको 40 रूपियाँ तलब लिएर त्यहाँको विद्यालयमा पढ़ाउन थाले। त्यही पढ़ाउँदा पढ़ाउँदै उनले इलाहाबाद बोर्डबाट प्राइभेटमा स्नातक उत्तीर्ण गरे। सर्लाही बसेको 1.5 वर्षपछि उनी घुम्दै दार्जीलिङ पुगे। उनले त्यहाँ उपन्यासकार रूपनारायण सिंहको विशाल शवयात्रा देखे। साहित्यकारको त्यत्रो मान्यता देखेर उनी छक्क परेका थिए। उनलाई त्यही बस्न मन लाग्यो। नभन्दै उनले त्यहाँको टर्नबुल हाई स्कूलमा पढ़ाउने मौका पाए। त्यति बेला नै उनी विद्यार्थीहरूलाई ट्यूशन पनि पढ़ाउँदथे। आफैले ट्यूशन पढ़ाएकी कमला छेत्रीसँग उनको मन मिल्यो र विक्रम सम्बत 2016 सालमा कमलासँग विवाह गरेपछि उनी रेडियो खरसाङमा उद्घोषकको रूपमा काम गर्न थाले। केही समयपछि त्यो जागिर पनि छुट्यो। उनले पसल थापे, जीविकाका लागि उनले ठेका पट्टा पनि गरे। विक्रम सम्बत 2027 सालमा उनी सहपरिवार पुनः काठमाडौँ फर्किएका हुन्। ईश्वर बल्लभ सानैदेखि गीत र कविताहरू लेख्दथे। उनको पहिलो कविता विक्रम सम्बत 2012 सालमा दार्जीलिङबाट पारसमणि प्रधानले निकाल्ने भारती पत्रिकामा छापिएको थियो। मेरो आमाले आत्महत्या गरेको देश उनको प्रसिद्ध कविता हो। ईश्वर बल्लभ सम्पादक पनि थिए। उनले टुकी, प्रज्ञा, फूलपात, पत्कर र तेस्रो आयम नामक पत्रिकाहरूको सम्पादन गरेका थिए। आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् जस्ता प्रख्यात कृतिका रचनाकार बल्लभले नेपाली भाषा साहित्यको सेवा गरे बापत मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कार पाएका थिए। ईश्वर बल्लभ उच्च रक्तचाप र मधुमेहका रोगी थिए। 70 वर्षको उमेरमा हृदयघातको उपचार गर्दा गर्दै विक्रम सम्बत 2064 साल चैत 8 गते शनिवारको दिन अस्पतालमै उनको निधन भएको थियो, अर्थात मार्च 22 तारीक 2008 को दिन थियो। आज उनको जन्मदिनमा हामी सम्झना गर्न चाहन्छौं।

0: यसैगरी श्रोता नेपाली सुगम संगीतकै कुरा गर्दा आजकै दिन एकजना वरिष्ठ गायिकाको पनि जन्मदिन परेको छ। सायद हाम्रा सम्पूर्ण श्रोताहरूले उहाँको गीत घरिघरि सुन्नु भएको छ, गुनगुनाउनु भएको छ, कम्बर मर्कारी मर्कारी सायद नाच्नु पनि भएको छ। उनी हुन् कुन्ती
1: मोक्तान।
0: हजुर,
1: नेपाली गायिका हुन् कुन्ती मोक्तान। उनको जन्म जुलाई 11 तारीक अर्थात आजकै दिन 1962 भारतको दार्जीलिङमा भएको हो। नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर माथि माथि सैलुङ्गेमा र नेस्टोरी मायलु जस्ता गीतहरूलाई निकै मन पराएका गीतहरू हुन्। शिलाबहादुर मोक्तानसँग विवाहित कुन्तीको सफलताका हिस्सेदार शिलाबहादुर मोक्तान पनि उत्तिकै छन्, जसको सृजनाले उनका गीतको मेलोडीलाई गहकिलो बनाएको छ। कुन्ती मोक्तानको जन्म मार्गरेट होप्टी स्टेट दार्जीलिङ जिल्लामा भएको। उनी 1983 काठमाडौँ नेपालमा संगीतमाथि आफ्नो करियर बनाउनको निम्ति गएकी हुन्। कुन्ती मोक्तानलाई बाल्यकालदेखि नै गायनप्रति धेरै नै रूचि थियो। उनले गायनको यात्रा सेन्ट जेभियर हाई स्कूल दिलारामबाट गरेकी हुन्। उनी कक्षा 8 पढ़िरहेकी समय अल इण्डिया रेडियो स्टेशन कर्सियङबाट भोकल टेस्ट पास गरेकी थिइन् र पहिलो गीत रेकर्ड गरेकी थिइन्। तब उनी 15 वर्षकी थिइन्। यसपछि दोस्रो गीत रेडियो नेपालमा उनले रेकर्ड गराएकी हुन्। समय थियो 1980 को।

0: कुन्ती मोक्तान उनी गायिका हुन् जसले शुरूआती समयमा शास्त्रीय रागहरूमा आधारित गीतहरू गाएकी छन् भने पछि गएर फोक फ्लेभरका थुप्रै त्यस्ता गीतहरू गाएका छन् जुन गीतहरू अझै पनि श्रोताहरूले मन पराउँदै आइरहनु भएको छ भने नयाँ नयाँ त्यस्तै प्रकारका गीतहरू पनि हामीलाई पस्कँदै आउनु भएको छ।
1: हजुर, सम्मानको कुरा गर्नुपर्दा चिन्नलता गीत पुरस्कार नेपालबाट प्राप्त गर्नुभएको थियो भने भोपालमान सिंह युवा पुरस्कार अनि सिक्किमबाट निर्माण सम्मान, हिट्स एफएम म्युजिक अवार्ड र बुद्ध शोभा म्युजिक अवार्ड इत्यादि पुरस्कारहरूले उनी सम्मानित भइसकेकी छिन्।
0: नेपाली सुगम संगीतकी ती प्रसिद्ध गायिका कुन्ती मोक्तानको जन्मदिन हामी जन्मदिनमा यसै कार्यक्रम मार्फत आकाशवाणी परिवारबाटै धेरै धेरै शुभेच्छा शुभकामना व्यक्त गर्न चाहन्छौं।

0: सुन्दै हुनुहुन्छ प्रणाम सिक्किम कार्यक्रम श्रोता। अब कुरा गरौं आज पढ्न गएको दिवसहरूको बारेमा। श्रोता, आज पढ्न गएको दिवसहरूको कुरा गर्नुपर्दा आज इन्टरनेशनल डे अफ रिफ्लेक्सन एण्ड कोमेमोरेशन अफ दि 1995 जेनोसाइड इन श्रेब्रेनिका अर्थात 1995 श्रेब्रेनिका नरसंहारको सम्झना तथा स्मरणको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। पूर्व युगोस्लाभियाको विघटनपछि भएको युद्धमा 1992 अनि 1995 बीच बोस्निया अनि हर्जोगोविनामा 1,00,000 भन्दा बेसी व्यक्तिहरूको मृत्यु भएको थियो, जसमा प्राय बोस्नियाई मुस्लिमहरू थिए भने 20,00,000 भन्दा बेसी मानिसहरू विस्थापित भएका थिए। सेबेरेनिकामा भएको नरसंहार त्यस युद्धको सबैभन्दा कालो अध्यायहरूमध्ये एक रहेको थियो। जुलाई 1995 बोस्नियाई सर्ब सेनाले सेबेरेनिकामाथि कब्जा गर्यो अनि त्यहाँ पुरूषहरूलाई अलग गरी यिनीहरूको निर्मम हत्या गरिदिएको थियो भने महिला एवं नानीहरूलाई त्यहाँबाट निर्वासित गरिएको थियो। यो होलोकास्ट पछिको युरोपको सबैभन्दा ठूलो नरसंहार थियो। यी नरसंहारमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धांजलि तथा मृतकका परिवारप्रति संवेदना प्रकट गर्न र भविष्यमा यस्ता नरसंहारको घटना फेरि नहोस् भन्ने ध्येयका साथ मे 2024 जर्मनी र रूवाण्डा दुई देशले संयुक्त राष्ट्र संघको महासभामा प्रस्ताव प्रस्तुत गर्दै 11 जुलाईको दिन इन्टरनेशनल डे अफ रिफ्लेक्सन एण्ड कोमेमोरेशन अफ दि 1995 जेनोसाइड इन सेब्रेनिका अर्थात 1995 सेब्रेनिका नरसंहारको सम्झना तथा स्मरणको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मांग राखेको थियो र संयुक्त राष्ट्र संघले प्रस्ताव पारित गर्दै 11 जुलाईको दिन प्रत्येक वर्ष यो दिवस मनाउने घोषणा गरेको थियो। यसै गरी श्रोता, आजको दिनलाई विश्व घोड़ा दिवस अर्थात वर्ल्ड हर्स डेको रूपमा पनि मनाइने गरिन्छ। श्रोता, मानव जातिको प्रगतिमा पशुहरूको भूमिका र योगदान निकै नै रहेको छ। यिनै पशुहरूमा एक पशु हो घोड़ा। प्राचीन कालदेखि लिएर वर्तमानको आधुनिक ओलम्पिक स्टेडियमसम्म घोड़ाहरूले सामान बोके, खेत जोते, युद्धसम्म जिते। घोड़ाहरूको मानव जातिसँगको यसै साझेदारीलाई मान्यता दिँदै संयुक्त राष्ट्र महासभाले 3 जून 2025 दिन एउटा प्रस्ताव पारित गर्दै 11 जुलाईको दिनलाई विश्व घोड़ा दिवस मनाउने घोषणा गरेको थियो। खाद्य एवं कृषि संगठन एफएओ द्वारा जारी एक आँकड़ा अनुसार विश्वका लगभग 60 करोड़ व्यक्तिहरूको जीविका घोड़ामाथि निर्भर रहेको व्यक्त गरिएको छ। यो जनावर प्रतिदिन पानी ल्याउँछन्, अन्नबाली बोक्छन्, सवारीको साधनका रूपमा प्रयोग गरिन्छ। यसरी परिवारहरूको सहयोग यो घोड़ाले गरिरहेको छ। तर घोड़ाहरूको सामु समयसँगै परिस्थितिहरू पनि कठिन हुँदै गइरहेको छ। जस्तै जलवायु परिवर्तनले गर्दा तापमानमा वृद्धि जस्ता समस्या घोड़ाहरूको लागि चुनौती बनिरहेको छ। तसर्थ मानव जातिको सबैभन्दा पुरानो साथीहरूमध्ये एक जसले आज पनि मानवलाई खाना दिइरहेका छन्, आजीविकाको स्रोत बनेका छन्, यिनीहरूलाई संरक्षणको आह्वान संयुक्त राष्ट्र संघले गरेको छ। हजुर श्रोता, यो थियो आज पर्न गएको दिवस विश्व घोड़ा दिवस बारे छोटो जानकारी।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन विगतमा घटेका केही घटनाहरू बारे। सर्वप्रथम कुरा गरौं भारतको प्रसंगमा। 1924 आजको दिन हिन्दू मुस्लिम बीच साम्प्रदायिक दंगा भएको थियो दिल्लीमा र यसमा धेरैजनाको ज्यान पनि गएको थियो। 1957 आजको दिन मुस्लिम लीगका सह संस्थापक आगा खान तृतीयको निधन भएको थियो।
2: 2003 लाहौरदेखि दिल्लीसम्म दोस्ती बस र दिल्लीदेखि लाहौरसम्म सदाए सरहद बसको सेवा शुरू भएको थियो आजकी दिनबाट।
1: 2000 आजकै दिन प्रसिद्ध पंजाबी लेखिका अमृता प्रीतमलाई शताब्दी सम्मानले सम्मानित गरिएको थियो। 2006 आजकै दिन मुम्बईमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परेर 209 जना आम मानिसहरूको मृत्यु भएको थियो। 1895 अगस्टिन लुइस लुमेरले वैज्ञानिकहरूको लागि फिल्म प्रदर्शन गरेका थिए।
2: 1922 हलिउड बल खुलिएको थियो, यो विश्वकै सबैभन्दा ठूलो रंगमंच हो।
1: 1919 आजको दिन डच सेकेण्ड च्याम्बरले दिनमा 8 घण्टा काम गर्ने अनि आइतबार छुट्टीको नियमलाई मान्यता दिएको थियो।
2: 1979 अमेरिकी अन्तरिक्ष प्रयोगशाला स्काईलैब धरतीमा खसेको थियो। यो हिन्द महासागर र पश्चिम अस्ट्रेलियामा झरेको थियो। यो झर्न अघि पूरा विश्वमा यो अनुमान लगाइरहेको थियो कि यो धरतीमा कहाँ झर्छ र कति नोक्सान गर्नेछ।
1: हजुर, आजको दिनको प्रसंगमा कुरा गर्दा श्रोता, 1921 आजको दिन मंगोलिया चीनको राष्ट्रिय दिवसकै दिन चीनबाट स्वतन्त्र बनेका थिए। 1983 आजको दिन न्यूजील्याण्डकी 19 वर्षीय लोरिन एलिजाबेथ डाउनेस 32 मिस युनिभर्स बनेकी थिइन्।
2: 2002 चाङसाङ दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बनिएकी थिइन्। 2008 एप्पलले आइफोन 3G लन्च गरेको थियो आजकै दिन।
1: 2010 आजको दिन फिफा विश्वकपमा शून्यको विरूद्ध

0: एक गोल गरेर स्पेनले निदरल्याण्डलाई हराएर जोहान्सबर्गमा खेलिएको 19 विश्वकप जितेका थिए र यो नै स्पेनको प्रथम विश्वकप टाइटल थियो। 2014 इजरायल र प्यालेस्टिनियन बीचको युद्ध अनि इजरायलले लगातार गाजामाथि प्रहार गरेका बम्बार्डिङलाई ध्यानमा राख्दै युएन सुरक्षा परिषदको आपतकालीन बैठक आजकै दिन बसेको थियो।
1: 11 जुलाई 2021 दिन 71 वर्षीय ब्रिटिस अरबपति रिचर्ड ब्रान्सनले इतिहास रच्दै आफ्नो निजी स्पेसक्राफ्ट अर्थात अन्तरिक्ष यान भर्जिन ग्यालेक्टिकको माध्यमले अन्तरिक्षको यात्रा गरी धरतीमा फर्किएका थिए। यस प्रकार स्पेसमा निजी यात्राको एउटा नयाँ युगको प्रारम्भ भएको थियो। अन्तरिक्षमा जाने उनको यस दलमा एकजना भारतीय मूलकी महिला पनि हुनुहुन्थ्यो, सिरिसा बन्दला। सिरिसा भारतमा जन्मिएकी दोस्रो एवं अन्तरिक्षमा जाने तेस्रो भारतीय महिला हुन्।
0: 11 जुलाई 2022 दिन श्रीलंकामा आर्थिक संकट र सरकार विरूद्ध विरोध प्रदर्शनले गर्दा प्रधानमन्त्री रानिल विक्रमसिंघेले आफ्नो पदबाट राजीनामा दिएका थिए। 11 जुलाई 2022 दिन सर्बियाका टेनिस खेलाड़ी नोभाक जोकोभिचले 2022 विम्बल्डन टेनिस ग्राण्ड स्लाम प्रतियोगिता जितेका थिए। यो उहाँको टेनिस करियरको 21 ग्राण्ड स्लाम खिताब थियो। 11 जुलाई 2022 दिन भारतले नागपुरमा विश्वको सबैभन्दा लामो डबल डेकर पुलको निर्माण गरेर विश्व कीर्तिमान स्थापित गरेको थियो। 11 जुलाई 2022 दिन भारतीय सूचना एवं प्रसारण मन्त्रालयले प्रसार भारतीको सिल्भर जुब्लीको अवसरमा नयाँ लोगोको अनावरण गरेको थियो। यो थियो देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।

मिडियम वेभ 213.67 मिटर तथा 1404 किलोहर्टजमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यसबेला बिहानीको 8:40 भइसकेको छ र श्रोताहरूलाई अब मनोरञ्जन गराउनेछौ हजुरहरूकै मनपर्दो सांगीतिक यात्राको कार्यक्रम गीतिमाला मार्फत, जसलाई प्रतीक्षा गरेर बसिरहनुभएका सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई कार्यक्रममा स्वागत जनाउँदै आज सुनाउन लागिरहेका छौं कलाकार अनमोल गुरूङ अनि देविका वन्दनाको आवाजमा केही नेपाली आधुनिक गीतहरू। समयको रेखाहरूले जति नै दूरी बढाए पनि मनको कुनै कुनामा एउटा आशा सधैं जीवित रहन्छ कि कुनै दिन त फेरि भेट हुनेछ। त श्रोता, यस सांगीतिक यात्राको थालनी गर्न लागिरहेका छौं कलाकार अनमोल गुरूङको आवाजमा सजिएको यो सुमधुर गीतबाट।

प्रिय श्रोतागण, अब प्रस्तुत छ कार्यक्रम गीतिमालाको यो दोस्रो प्रस्तुति कलाकार देविका वन्दनाको स्वरमा। यस गीत मार्फत गायिकाले जीवनको यथार्थ, मानवीय संघर्ष र व्यवस्थाको एउटा यस्तो ऐना देखाएकी छिन् जसले सुन्ने हरेक व्यक्तिलाई भावुक बनाउँदछ।

0: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, हाम्रा संगीत सर्जकहरूबारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

0: जोसुकै सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: मेरो सम्झनाहरू तिमीले नै

भिदिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार देविका वन्दनाको स्वरमा रहेको यो गीत। हवस्त श्रोता, यिनै गीतहरूको साथै कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। राष्ट्रिय माछा किसान दिवस 2026 अवसरमा हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम र देशभरका सबै माछा किसानहरू र माछा पालन क्षेत्रका सरोकारवालाहरूलाई शुभकामना दिँदै हार्दिक प्रशंसा व्यक्त गर्नुभयो। सिक्किमका बाबु छोरीको जोरी ग्राण्ड मास्टर त्रिलोक सुब्बा र अद्वैती सुब्बाले 8 देखि 11 जुलाईसम्म पुणेको छत्रपति शिवाजी स्टेडियममा आयोजित भइरहेको 5 राष्ट्रिय टेक्वाण्डो पुम्से च्याम्पियनशीप 2026 स्वर्ण र रजत पदक जितेर राज्यको नाम रोशन गरे। सिक्किम फुटबल संघले हिजो 2026 सिजनको लागि आफ्नो फुटबल क्यालेण्डर अनावरण गर्यो र एसएफए फुटबल हाउस गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा एसएफए ए डिभिजन लीगको थालनीको घोषणा गर्यो। एसएफए का महासचिव फुर्बा शेर्पाले एसएफए ए डिभिजन लीग 16 जुलाईमा शुरू हुने बताए, जसमा 10 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। एकता र पर्यावरणीय जिम्मेवारीको उल्लेखनीय प्रदर्शन गर्दै सिक्किम ब्याडमिन्टन संघले आफ्ना सबै सम्बद्ध जिल्ला ब्याडमिन्टन संघहरू र सम्बन्ध क्लबहरूसँगको समन्वयमा हिजो सिक्किम पर्यावरण पर्व 2026 एक भागको रूपमा सिक्किमका सबै जिल्लाहरूमा राज्यव्यापी वृक्षरोपण अभियान सफलतापूर्वक आयोजना गर्यो। आगामी 212 भानु जयन्ती समारोहलाई भव्य गरिमामय र ऐतिहासिक रूपमा मनाउने उद्देश्यले नेपाली साहित्य परिषद सिक्किमको मुख्यालयमा परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा विभिन्न जातीय सामाजिक सांस्कृतिक तथा साहित्यिक संघ संस्थाका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न भयो। पाकिम जिल्लाको कृषि विभागले डिक्लिङ पाँचेखानी राष्ट्रिय खाद्य सुरक्षा तथा पोषण मिशन एनएफएसएम धान अन्तर्गत हिजो धान प्रदर्शन सह खेत रोपाई सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमको उद्देश्य वैज्ञानिक धान रोपाई प्रविधिहरू प्रदर्शन गर्नु साथै किसानहरूलाई उत्पादकता बढ़ाउनका निम्ति सुधारिएका खेती अभ्यासहरू अप्नाउन प्रोत्साहित गर्नु थियो। सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समयबेला हाम्रो स्टुडियोको घरे अनुसार 9:02 भइरहेको छ र अब श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्राञ्जलि मार्फत। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो पहिलो गीतको साथमा चलचित्र वो कौन थी बाट कलाकार लता मंगेशकरको मधुर आवाजमा।

श्रोता आउनुहोस् अब क्रमैले सुनौ यो अघिल्लो गीत चलचित्र दिलवाले दुल्हनिया ले जाएंगे बाट कलाकार कुमार सानु अनि लता मंगेशकरको युगल आवाजमा।

0: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, हाम्रा संगीत सर्जकहरूबारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति कलाकार अनु मल्लिक, केके, सुनिधि चौहान अनि श्रेया घोषालको समूह आवाजमा चलचित्र मे हुनाबाट।

यदिन्जेल श्रोताहरूले सुन्नुभयो चलचित्र डिस्को डान्सरबाट कलाकार बप्पी लेहरीको आवाजमा यो गीत। आदरणीय श्रोतागण, यस घड़ी सुनिरहनु भएको छ आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट कार्यक्रम चित्रांजली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू। र अब यसै क्रममा यो अघिल्लो प्रस्तुति सुनाउन लागिरहेका छौं चलचित्र परदेशबाट कलाकार सोनू निगमको आवाजमा।

हिडिन्जेल श्रोताहरूले सुन्नुभयो चलचित्र दशबाट कलाकार उदित नारायण, शंकर महादेवन, महालक्ष्मी अनि डोमिनिक सेरिजोको समूह आवाजमा यो गीत। श्रोता अब स्वीकार्नुहोस् कार्यक्रम चित्रांजलिको यो अन्तिम प्रस्तुति चलचित्र कवि खुशी कवि गमबाट कलाकार सोनु निगम अनि अल्का याग्निकको युगल आवाजमा।

हवस् त श्रोता, यिनै गीतहरूको साथै कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। राष्ट्रिय माछा किसान दिवस 2026 को अवसरमा हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम र देशभरका सबै माछा किसानहरू र माछा पालन क्षेत्रका सरकारवालाहरूलाई शुभकामना दिँदै हार्दिक प्रशंसा व्यक्त गर्नुभयो। सिक्किमका बाबु छोरीको जोड़ी ग्राण्ड मास्टर त्रिलोक सुब्बा र अद्वैती सुब्बाले 8 देखि 11 जुलाईसम्म पुणेको छत्रपति शिवाजी स्टेडियममा आयोजित भइरहेको 5 राष्ट्रिय टेक्वाण्डो पुम्से च्याम्पियनशीप 2026 स्वर्ण र रजत पदक जितेर राज्यको नाम रोशन गरे। सिक्किम फुटबल संघले हिजो 2026 सिजनको लागि आफ्नो फुटबल क्यालेण्डर अनावरण गर्यो र एसएफए फुटबल हाउस गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा एसएफए ए डिभिजन लीगको थालनीको घोषणा गर्यो। एसएफए का महासचिव फुर्बा शेर्पाले एसएफए ए डिभिजन लीग 16 जुलाईमा शुरू हुने बताए, जसमा 10 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। एकता र पर्यावरणीय जिम्मेवारीको उल्लेखनीय प्रदर्शन गर्दै सिक्किम ब्याडमिन्टन संघले आफ्ना सबै सम्बद्ध जिल्ला ब्याडमिन्टन संघहरू र सम्बद्ध क्लबहरूसँगको समन्वयमा हिजो सिक्किम पर्यावरण पर्व 2026 एक भागको रूपमा सिक्किमका सबै जिल्लाहरूमा राज्यव्यापी वृक्षरोपण अभियान सफलतापूर्वक आयोजना गर्यो। आगामी 212 भानु जयन्ती समारोहलाई भव्य, गरिमामय र ऐतिहासिक रूपमा मनाउने उद्देश्यले नेपाली साहित्य परिषद सिक्किमको मुख्यालयमा परिषदका अध्यक्ष हरि ढुंगेलको अध्यक्षतामा विभिन्न जातीय, सामाजिक, सांस्कृतिक तथा साहित्यिक संघ संस्थाका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न भयो। पाकिम जिल्लाको कृषि विभागले डिक्लिङ पाचेखानी राष्ट्रिय खाद्य सुरक्षा तथा पोषण मिशन एनएफएसएम धान अन्तर्गत हिजो धान प्रदर्शन सह खेत रोपाई सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमको उद्देश्य वैज्ञानिक धान रोपाई प्रविधिहरू प्रदर्शन गर्नु साथै किसानहरूलाई उत्पादकता बढ़ाउनका निम्ति सुधारिएका खेती अभ्यासहरू अप्नाउन प्रोत्साहित गर्नु थियो। सुन्दै हुनुहुन्थ्यो आजका मुख्य समाचार। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:02 भइरहेको छ।

रबर श्रोताहरूलाई पुनः मनोरञ्जन गराउनेछौ। विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम ताजे तराने मार्फत त श्रोता कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं। यो पहिलो कोसेलीको साथमा चलचित्र फन्नाबाट कलाकार शान अनि कैलाश खेरको युगल स्वरमा

श्रोता कार्यक्रमलाई अघि बढाउँदै अब सुनाउन लागिरहेका छौं यो अघिल्लो प्रस्तुति चलचित्र अनवरबाट कलाकार रूप कुमार राठौरको स्वरमा।

0: यदिन्जेल श्रोताहरूले सुन्नुभयो चलचित्र वान्स अपन अ टाइम इन मुम्बईबाट कलाकार केके अनि डोमिनिक सेरेजोको युगल स्वरमा रहेको यो गीत।
1: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
2: बिर्सन नसकिने गीतहरू।
1: हजुर, हाम्रा संगीत सर्जकहरू बारे जानकारी गराउँदै उहाँहरूको अविस्मित गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

हवस् त श्रोता, चलचित्र राज थ्रीबाट कलाकार जावेद अलीको स्वरमा रहेको यसै गीतको साथै कार्यक्रम ताजे तरानेको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घड़ी अनुसार 10:30 भइसकेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

तपाईं सुन्दै हुनुहुन्थ्यो कार्यक्रम दिल्लीबाट एफएम गोल्ड यो आकाशवाणी गान्तोक हो। यस प्रसारणलाई तपाईहरूले 103 मेगाहर्ज कञ्चनजंघा साथै एफएम कञ्चनजंघा साथै न्यूज एन एआईआर मार्फत पनि तपाईहरूले सुन्न सक्नुहुनेछ। समय यस बेला बिहानको 11:40 भइसकेको छ र हामी उपस्थित भएका छौं नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार लिएर। अब सुन्नुहुनेछ विभिन्न नारीहरूको आवाजमा सजिएका गीतहरू। श्रोता, नारीको मन एउटा यस्तो विशाल सागर हो जहाँ कति

माया र पर्खाईको सम्बन्ध निकै अनौठो हुन्छ। जब आफूले मन पराएको मान्छे आफ्नो मुटुको टुक्रा आँखा भन्दा टाढा हुन्छ, तब त्यो मनमा एउटै अनौठो छटपटी र शून्यता छाउँछ। नारीको मन झन मायामा कति समर्पित र कति संवेदनशील हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहै छ। टाढा रहेका प्रियजनको सम्झनामा टुलाउनु, उनीहरूकै सुख र रक्षकको कामना गर्नु एउटा नारीको मायाको चिन्ह हो। यही माया बिछोड र टाढा हुनुको मिठो पीड़ालाई समेटिएर लिएर आएका छौं बबिता घतनीको आवाजमा रहेको यो गीत।

यो नीलो र विशाल आकाशलाई हेर्दा हामीलाई लाग्छ यसको न त कुनै सीमाना छ न त यसको गहिराई नै नाप्न सकिन्छ। आकाशले आफू भित्र कति आधी बेहरी कति घाम पानी र कति कालो बादललाई लुकाएर पनि संसारलाई सधैँ छारिदिइरहन्छ। यस्तै हुन्छ एउटा नारीको जीवन र उनको मन पनि। नारीको हृदय पनि यो आकाश जतिकै विशाल र असीमित छ, उनले आफ्नो मनभित्र दुःखका कतिपय आदिलाई शान्त पार्छिन्, आँसुका बादलहरूलाई भित्रै गुम्स्याउँछिन् र संसारको अगाडि सधैँ एउटा शान्त र अटल आकाश जस्तै उभिएर आफ्नो परिवार र समाजलाई स्नेहको छारी दिइरहन्छिन्। यस्तै भावाबोईको गीत सुनौ विमला प्रधानको स्वरमा।

यादहरू कहिले काहीँ निकै गाढा भएर आउँछन्। त्यही याद र मायाको भावना बोकेको यो प्रस्तुत गीत गायिका मनिला सुताङको स्वरमा।

आफ्नो गाउँ जस्तो प्यारो संसारमा अरू केही हुँदैन। जहाँ हाम्रा पाइलाहरूले पहिलो पटक माटो टेके, जहाँका हावा पानी र पाखा पखेराले हामीलाई हुर्काए, यस्तै भाव बोकेको प्रसिद्ध गायिका हिरा र शैलीका स्वरमा सजिएको यो गीतले हामी सबैलाई आफ्नै आँगनको झझलको दिलाउँछ। गाउँको माया, त्यो निश्चल परिवेश र मनको एउटा कुनामा सधैँ जीवित रहने त्यो स्मृतिलाई समेटिएको यो गीत गाउँ त मेरो हो।

श्रोता भनिन्छ प्रकृति र नारी एक एकअर्कासँग सम्बन्धित हुन्छन्। जसरी प्रकृतिले धैर्यता र सृजनाको शक्ति बोकेको हुन्छ, त्यसरी नै एउटी नारीले आफ्नो ममता र साहसले संसार सजाएकी हुन्छन्। आजको हाम्रो संगीतिक यात्रामा हामी यस्तै एउटा विशेष गीतको साथमा छौं, जसले पहाड़को काग, गैरी खेत र त्यहाँ काम गर्ने ती परिश्रमी हातहरूको कथा भन्छ। त्यो गीत सुन्दा यस्तो लाग्छ, मानव एउटी नारीको चञ्चलता र प्रकृतिमा आउने व्यवहार दुवै एकै ठाउँमा मिसिएका छन्। स्वर की रानी आशा भोसलेको जादुमय आवाज, जसमा पहाड़ी झरनाको जस्तै कल कल छ, नारीको गरिमा र गाउँले परिवेशको मौलिकता झल्काउने यो सुन्दर सृजना गैरी खेतको सिरेमा।

नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसारमा आज हामी हजुरहरूलाई विभिन्न कलाकारहरूको आवाजमा सजिएका गीत सुनाएर मनोरञ्जन गराइरहेका छौं। आउनु श्रोता, अघिल्लो गीत लिएका छौं कलाकार दिलमाया खाटीका आवाजमा रहेको यो गीत।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नारीहरूमाथि समर्पित कार्यक्रम नारी संसार। श्रोता, यसको निर्धारित समय यही समाप्त भएको छ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला दिउँसोको 12:40 भइसकेको छ। अब प्रस्तुत छ लिम्बू लोकगीत कार्यक्रम। श्रोता, लिम्बू लोकगीत कार्यक्रममा आज हामी हजुरहरूलाई सुनाउनेछौ भीममाया राईको आवाजमा रहेका लिम्बू लोकगीत। श्रोता, स्वीकार्नुहोस् यो प्रथम प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो लिम्बू लोकगीत कार्यक्रम। लिम्बू लोकगीत कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट विविध भारती कार्यक्रम प्रतीक्षा साँच्नुहोला।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ नेपाली आधुनिक गीत विभिन्न कलाकारहरूको आवाजमा। श्रोता, हामी पुनः उपस्थित हुनेछौ फेरि अहिले 2:50 आधुनिक गीत लिएर। अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार। प्रतीक्षा साँच्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको

सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेड़ामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिरन्त इंग्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। अकल्याण्डमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो भारत अनि न्यूजील्याण्डको सम्बन्ध साझा विरासत स्थायी मित्रता समान लोकतान्त्रिक मूल्यहरू अनि उज्जवल भविष्यको साझा संकल्पमाथि आधारित छ। उहाँले भन्नुभयो अकल्याण्डदेखि वेलिङटन अनि क्राइस्ट चर्चदेखि क्वीन्सटाउनसम्म भारतीय समुदायले दुवै देशहरूको सम्बन्धलाई बलियो बनाउनमा महत्वपूर्ण योगदान दिएको छ। श्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अनि उहाँको सरकारका सदस्यहरूको उपस्थितिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई भारत न्यूजील्याण्ड सम्बन्धहरूप्रति व्यापक समर्थनको प्रतीक बताउनुभयो। श्री मोदीले भन्नुभयो चार दशकपछि कुनै भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड यात्रा भइरहेको छ अनि उहाँ 140 करोड़ भारतीयहरूको शुभकामना त्यहाँका भारतीय समुदायसम्म लिएर पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज अकल्याण्डमा वार्ता गर्नुभयो। विदेश मन्त्रालयमा पूर्वी देशहरूका प्रभारी सचिव रुदेन्द्र टण्डनले अकल्याण्डमा संवाददाता सम्मेलनमा दुवै नेता द्विपक्षीय सम्बन्धहरूलाई रणनीतिक साझेदारीसम्म बढ़ाउन सहमत भएको बताउनुभयो। श्री टण्डनले भन्नुभयो श्री मोदी अनि श्री लक्सनले आगामी चार वर्षहरूमा साझा रूपले काम गर्नका लागि भारत न्यूजील्याण्ड रणनीतिक साझेदारी 2030 सम्मको रूपरेखालाई पनि स्वीकृति दिएका छन्। यसको उद्देश्य द्विपक्षीय सम्बन्धहरूलाई अझ बलियो बनाउन रहेको उहाँले बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टील फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेड़ामा सामेल गर्नुभयो। परियोजना 17A को यो युद्धपोत भारतको बढ़दो समुद्री शक्ति अनि स्वदेशी रक्षा क्षमताको परिचायक हो। यस अवसरमा श्री सिंहले भन्नुभयो भारतले पारम्परिक रक्षा क्षमताहरू अनि उन्नत प्रौद्योगिकीहरू दुवैलाई बलियो बनाएर एक दरिलो आत्मनिर्भर अनि भविष्यको लागि तयार रक्षा बलको निर्माण गरिरहेको छ। उहाँले भन्नुभयो भविष्यको युद्धहरूमा कृत्रिम बुद्धिमत्ता अनि अन्य प्रौद्योगिकीहरूको उपयोग हुन सक्छ तर त्यसलाई दृढ़ संकल्प अनि सेनाको साहससित जित्न सकिनेछ। रक्षा मन्त्रीले भन्नुभयो लगभग 1.5 वर्षभित्र नै नौसेनामा अन्य 6 वटा अग्रिम श्रेणीको युद्धपोतहरू सामेल हुनाले देशको बढ़दो जहाज निर्माण क्षमतालाई दर्शाउँदछ। केन्द्रीय परिवहन सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले संवाददाताहरूलाई बताउनुभयो बैठकमा वैकल्पिक जैव इन्धन तथा प्रदूषण मुक्त प्रौद्योगिकीहरूको माध्यमद्वारा सड़क रेल विमानन अनि जल परिवहनलाई कार्बन न्यूट्रल बनाउने उपायहरूमाथि चर्चा गरियो। उहाँले भन्नुभयो परिवहन क्षेत्रलाई अधिक सुदृढ़ टिकाउ अनि आपस्तमा असल ढंगमा जोड़नका लागि ब्रिक्स देशहरूबीच नवीनतम तकनिकहरू अनि नवाचारहरूलाई साझा गरिन्दैछ। सहयोगलाई अझ बलियो बनाउनका लागि ब्रिक्स मन्त्री स्तरीय घोषणा 2026 अपनाइएको उहाँले जानकारी दिनुभयो। बैठकमा ब्राजिल चीन मिश्र इण्डोनेशिया इरान रूस साउदी अरब दक्षिण अफ्रिका इथियोपिया अनि संयुक्त अरब अमेरिका परिवहन मन्त्रीहरूले पनि आफ्नो विचार साझा गरे। भारतको ब्रिक्स अध्यक्षता अन्तर्गत आयोजित यो दुई दिने बैठक आजदेखि नागपुरमा शुरू भएको छ। यसभन्दा पहिले फेको ब्रिक्स परिवहन कार्य समूहको बैठकमा सदस्य देशहरूका प्रतिनिधिहरूले साझा परिवहन एजेण्डाहरूमाथि विचार विमर्श गरेका थिए। आज विश्व जनसंख्या दिवस हो। प्रत्येक वर्ष 11 जुलाईमा मनाइने यो दिवस बढ़दो जनसंख्यासित सम्बन्धित चुनौतीहरू अनि अवसरहरूप्रति जागरूकता बढ़ाउनका लागि मनाइने गरिन्छ। यसको उद्देश्य जनसंख्यासित सम्बन्धित मुद्दाहरूमाथि ध्यान केन्द्रित गर्नु अनि सतत विकासको दिशामा प्रयासहरूलाई प्रोत्साहित गर्नु हो। विश्व जनसंख्या दिवसको शुरूआत वर्ष 1989 संयुक्त राष्ट्र विकास कार्यक्रमको तत्कालीन शासी परिषदले गरेका थिए। त्यसपछि वर्ष 1990 संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गरेर यस दिवसलाई नियमित रूपमा मनाउने निर्णय लियो। यस वर्ष विश्व जनसंख्या दिवसको विषय रहेको छ युवाहरूको आशा अनि आकांक्षाहरूलाई साकार गर्नु आज अनि भविष्यको लागि।

0: ताजा समाचार जान्नका लागि सोशियल मीडिया हैंडल एक्स मा @AIRNews गर्छौं अनि फेसबुक मा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको शुभारम्भ गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूसित पुस्तकालयहरूमा जाने आग्रह गर्दै भन्नुभयो, पुस्तकहरूले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निभाउँदछ। श्री शाहले भन्नुभयो, महान क्रान्तिकारी अनि विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ। देश अनि जनतालाई बुझ्नको लागि पढ्ने आदत बसाउनु अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। श्री शाहले भन्नुभयो, पुस्तकालय राष्ट्रिय निर्माणको महत्वपूर्ण माध्यम हो अनि यसको माध्यमद्वारा देशको संस्कृति अनि ज्ञान परम्पराको जानकारी मानिसहरूसम्म पुग्ने गर्दछ। श्री शाहले भन्नुभयो, सरकारले स्कूलका विद्यार्थीहरूमा पुस्तकहरू पढ्ने आदतलाई प्रोत्साहन दिनको लागि व्यापक प्रयास गरेको छ। गान्धीनगर लोकसभा क्षेत्रमा आगामी समयमा प्रत्येक गाउँमा पुस्तकालय खोलिने उहाँले बताउनुभयो। प्रत्येक पुस्तकालयमा 3-4 हजार पुस्तकहरू राखिनेछ। नीति आयोगले हिजो नयाँ दिल्लीमा देशको विकासका लागि परमाणु ऊर्जाको सतत उपयोगका लागि कानून शान्ति अधिनियम 2025 हितधारकहरूका लागि परामर्श सम्मेलन आयोजित गर्यो। यो सम्मेलन मुख्य रूपले शान्ति अधिनियम अन्तर्गत तयार गरिने नियम विनियमहरू अनि नीतिगत प्रावधानहरूको मसौदामाथि चर्चा गर्नका लागि आयोजित गरिएको थियो। यसमा नीति निर्माताहरू, शोध संस्थानहरू अनि अन्य हितधारकहरूले भाग लिए। यसमा मुख्य रूपले विधायी अनि विनियामक संस्थाहरू, वित्त, बीमा तथा जनधारणा, उत्पादन अनि क्षमता निर्माण जस्ता मुद्दाहरूमाथि चर्चा गरियो। यस अवसरमा हितधारकहरूले यी मुद्दाहरूमाथि आफ्नो विचार व्यक्त गरे। सिक्किम एकपल्ट फेरि देशको सबैभन्दा समृद्ध राज्य बनेर अघि आएको छ। प्रति व्यक्ति आयको नवीनतम विश्लेषण अनुसार वित्त वर्ष 2024-25 राज्यको प्रति व्यक्ति आय 6,46,000 रूपियाँ भन्दा अधिक रह्यो, जो राष्ट्रिय औसत भन्दा लगभग 3 गुणा हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सेदारी केवल 0.05% छ। सिक्किम विगत एक दशकदेखि प्रति व्यक्ति आयको मामिलामा देशमा शीर्ष स्थानमा बनिरहेको छ, जसले प्रति व्यक्ति आधारमा भारतको सबैभन्दा समृद्ध राज्यको दर्जा यथावत राखेको छ। भारत अनि इंग्ल्याण्डबीच 5 म्याचहरूको श्रृंखलाको अन्तिम म्याच आज साउथ एम्पटनमा खेलिनेछ। म्याच भारतीय समयअनुसार साँझ 7 बजेदेखि शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्डले 3-0 अझै बढत बनाएको छ। एक दिवसीय म्याचहरू पूर्व भारतको नजर यो म्याच जित्नुमा रहनेछ। फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिरन्त इंग्ल्याण्डसित हुनेछ। म्याच भारतीय समयअनुसार बिहान 2:30 जाँदा शुरू हुनेछ। दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। यो म्याच भोलि बिहान 6:30 जाँदा शुरू हुनेछ। दुवै म्याचका विजेता टीमहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। स्पेन अनि फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ भने फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गरेर अन्तिम चारमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiong मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, न्यूजील्याण्डमा भारतीय समुदाय दुवै देशबीच दरिलो बन्दै गइरहेको सम्बन्धहरूको महत्वपूर्ण आधार हुन्। रक्षा मन्त्री राजनाथ सिंहले आज विशाखापट्टनममा स्वदेशी स्टिल फ्रिगेट आईएनएस महेन्द्र गिरीलाई नौसेनाको पूर्वी बेडामा सामेल गर्नुभयो। केन्द्रीय सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा ब्रिक्स देशहरूका परिवहन मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। आज विश्व जनसंख्या दिवस हो र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज नर्वेको भिरन्त इंग्ल्याण्डसित हुनेछ भने दोस्रो म्याच वर्तमान च्याम्पियन अर्जेन्टिना अनि स्विजरल्याण्ड बीच हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अहिले सुन्दै हुनुहुन्थ्यो खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। पुनः उपस्थित भएका छौं नेपाली आधुनिक गीत लिएर। त श्रोता सुनौ यो पहिलो गीत देवनारायण प्रधानको आवाजमा।

मीडियम वेव को 213.67 मीटर तदनुसार 1404 किलोहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम गञ्जनगा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला अपरान्हको ठिक 3:57 भइसकेको छ। अब सुन्नुहोस्, आज रात्रि 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलातको, जसमा आज सुन्नुहुनेछ अंगल छिरिङ लेप्चाको आवाजमा केही गीत, अनि विश्व जनसंख्या दिवसको अवसरमा लेप्चा भाषाको इतिहास विषयमाथि एक वार्ता भने 5 श्रोताहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसी जान, जस अन्तर्गत प्रथमा समाचार, त्यसपछि बीबी सुब्बाको आवाजमा रहेका केही गीत अनि वार्ता, विषय छ लिम्बू समाजका रीतिरिवाजहरू। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्टोक, जसमा यहाँहरूले सुन्नुहुनेछ प्रथममा मेन्लुम प्रार्थना अनि कुङ्गा निमा लिप्चाको आवाजमा केही गीत, त्यसपछि सुन्नुहुनेछ विश्व जनसंख्या दिवसको अवसरमा रहेको पपुलेशन ग्रोथ एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयमा वार्ता। यसरी नै 6 यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दीमा समाचार, अनि 6:05 समय हो यस केन्द्रको दैनिक कार्यक्रमको, जसमा आजको विषय छ जैविक खेतीमा ध्यान दिनुपर्ने कुराहरू, जसपछि सुन्नुहुनेछ यसै केन्द्रबाट क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रादेशिक समाचार। समय रहेको छ 6:40, 45 अनि 50 मिनटमा। 6:55 अनि 7 सुन्नुहुनेछ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार भने 7:05 सुनाउनेछौ हजुरहरूकै पत्रमा आधारित रहेको रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत, जसपछि यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार सुन्नुहुनेछ। समय हो 7:25। त्यसै गरी 7:35 समय हो पाश्चात्य संगीतको, भने 8:05 हामी सुनाउनेछौ कलाकार मीना कुमारी र मल्लिका पुखराजको आवाजमा रहेका केही गजलहरू। 8:30 कार्यक्रम सुन संसार अन्तर्गत आज सुन्नुहुनेछ कलाकार गिरिजा देवीबाट ठुम्री वादन, अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। रातिको 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट, 9:30 कार्यक्रम संस्कृति भारती, भने 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

ग्रामीण कार्यक्रमका सबै श्रोताहरूलाई हाम्रो द्विकर जोडी नमस्कार। बेलुकी पख यसरी तपाईँहरू समक्ष हामी आउने गर्दछौ विभिन्न विषयमा जानकारीहरू लिएर, खेतीपाती सम्बन्धी, स्वास्थ्य सम्बन्धी, नानीहरूको पढ़ाई सम्बन्धी विभिन्न विषय लिएर, प्रगतिशील कृषकहरूसित बातचित गरेर हामी आउने गर्दछौ। र हाम्रा गाउँ बस्तीका कृषकहरूले धेरै मेहनत गरेर जैविक खेतीहरू गरिरहेका छन् र आजको यस कार्यक्रममा प्रगतिशील कृषक श्री दुरीधन सापकोटा, उहाँले विभिन्न प्रकारको खेती गरेर, गाई पालन गरेर, फलफूल लगाएर धेरै उन्नति गर्नुभएको छ। यस्ता धेरै कृषकहरू छन् गाउँ बस्तीमा, उहाँहरूले धेरै मेहनत गरेर, परिश्रम गरेर, नयाँ तरिकाले कम्ती जमिनमा बेसी आमदामी, कम्ती मान्छे लगाएर है त्यस्तो खालको उहाँहरूले गरिरहनु भएको छ। र कतिजनाले गोरुहरू पालेर, हल गोरु पालेर पनि गाउँमा सहायता पुर्याइरहनु भएको छ, हलोहरू बनाएर उहाँहरूले पनि आफ्नो तरिकाले योगदान दिइरहनु भएको छ। र कृषकहरूले देशको विकासको निम्ति, देशको रक्षाको निम्ति है अन्न फलफूलहरू उब्जाएर हाम्रा सैनिकहरूलाई पालिरहेका छन् र भनिन्छ है जय जवान जय किसान भनेर भनिन्छ है। र कृषकहरूलाई हामी सबैले सम्मान गर्छौं र हामी पनि जे जति ठाउँ छ ठाउँ अनुसार हामी अलिकति यसो घरमा खाने सागसब्जीहरू लगाउने गरौं है, अलिकति अब जीवलाई कसरत पनि हुने, आफूलाई खुशी पनि लाग्ने, आफूले उब्जाएको सागसब्जीहरू खाँदाखेरि जति ठाउँ छ कम्ती नै ठाउँ भए पनि यसो गमलामा भए पनि है घरको माथि टेरेसमा पनि यसो अब जोगाएर है घरहरू नबिग्रिने प्रकारले, पानी नजमिने प्रकारले त्यो हामीले गर्न सक्छौ। घरको वरिपरि घोर्यानमा पनि अलिअलि है समय अनुसारको सिजन अनुसारको फलफूलहरू हामी लगाउन सक्छौ, सागसब्जीहरू लाउन सक्छौ। र अब आजको कार्यक्रमलाई हामी शुरू गर्न लागिरहेका छौं प्रगतिशील कृषकसितको यो अन्तर्वार्ताबाट।

0: विशेष गरी अब गाउँ बस्तीमा बसेपछि अब खेतीपाती त हाम्रो मुख्य पेसा हो, खेतीपाती त नगरी हुँदैन। र तपाईँले चाहिँ अब कस्तो प्रकारले, कसैले फल मात्रै लाउने, कसैले बिरुवाहरू उमारेर बेच्ने, गाई पालेर दुध बेच्ने, फेरि दिउँसो चाहिँ अब सागसब्जीमा लाग्ने, कोदो फापरहरू छर्ने, त्यस्तो हुन्छ हो, केही न केही गर्ने हुन्छ। अब हिउँदमा लसुनहरू रोपेर खेती गर्ने, उब्जनी गर्ने, त्यहाँदेखि हर्दी भयो है, हर्दी रोपेर त्यसलाई पिसेर बेच्ने, अब किसिम किसिम छ। तपाईँले चाहिँ कस्तो प्रकारले गर्नु हुँदैछ अब गाउँ बस्तीमा बसेर?
1: हामीले चाहिँ पारम्परिक अनुसारकै त्यस्तै खेती गर्छौँ, तर अब अहिले चाहिँ गएर अब पहिलाको जस्तो हामी खेती गरिँदैन, अलिकति अर्कै विभिन्न अर्कै पाराले हामी खेती गर्छ। जस्तो कि पहिला अब खेती गर्दाखेरि पहिला बाँझो जोत्ने है, हल गोरु लगाउने, धेरै ठुलो खेती हुँदाखेरि चाहिँ मकै छर्नु पर्ने, यस्तो थियो। तर अब अहिले गएर के भयो भने, जस्तो पहिला अब धेरै छोरा भएपछि धेरै छोरा छुट्टिन्छ, अंश बन्ड कम्ती हुँदै जान्छ, खेतको गर कम्ती हुँदै जान्छ। तर अब अहिलेको हामीले चाहिँ कसो गर्नु पर्यो भने, कम्ती खेतीमा धेरै उब्जनी पाराले कम्ती खर्चमा र कम्ती जग्गामा चाहिँ धेरै उत्पादन गर्नको लागि, पहिला जस्तो हामी मकै छर्थ्यौँ भने अहिले हामी मकैलाई लाइनमा रोप्छौँ। मकैलाई हामीले लाइनमा रोप्छौँ, लाइनमा रोपेपछि के हुन्छ भने हामीलाई गोड्नु पनि सजिलो हुन्छ, छाँट्नु पनि सजिलो हुन्छ, र मकैको फलाइ पनि धेरै हुन्छ। र त्यहाँ हामीलाई गोड्नु कसरी सजिलो हुन्छ भने, जस्तो छरेको मकै यत्र तत्र हुन्छ, खन्दा यता खन्दा उता हल्लिने हुन्छ, जस्तो लाइनमा रोपेको मकैलाई बिचमा ब्ल्याङ्क जग्गा हुन्छ है, त्यो ब्ल्याङ्क जग्गालाई यता गर्दा खन्दाखेरि चाहिँ काम गराइ पनि छिटो, उन्नत बाली पनि धेरै राम्रो हुन्छ। अरू खेती हामीले हर्दी खेती गर्छौँ। हर्दी खेतीको लागि हाम्रो बेसी केही मेहनत छैन। हर्दी खेती भनेको यति हाम्रो सजिलो खेती हो, त्यसलाई अन्तिममा चाहिँ अब अलिकति काट्नु चाहिँ समय लाग्छ। नभए चाहिँ हामी हर्दी खेती कसरी गर्छौँ भने, अब हिउँदमा मल हुन्छ, हामीले सोत्तरहरू सोरेर राखेको हुन्छ, अनि फेरि भएन गाईहरूलाई हामी बेसी प्रशस्ती अहिले बर्खाको घाँस हुँदाखेरि त्यो नखाइसकेको ढुँडको घाँस हामीले ढुँडमा हिलो हुँदैन खोले दिने ढुँड हुन्छ गाईको, त्यहाँ गाईले टेक्दैन, र ढुँडको घाँसहरूलाई चाहिँ हामी अर्को जग्गामा राखेर त्यसबाट मल राम्रो उत्पादन हुन्छ, अनि त्यस्तो मलहरू गौतहरू मिसाएर चाहिँ हामी अलिअलि लगाएर हर्दी हामी रोप्छौँ। हर्दीलाई रोपेपछि एकपल्ट गोडेपछि हर्दी फलिहाल्छ। हर्दी फलेपछि हर्दीलाई खन्यो, पखाल पुखुल पारेर चाना काटेर सुकायो, अनि हर्दीको मेहनत भनेको त्यो अब घाम लाग्दा काटेर सुकाउनु, त्यति मात्रै ठुलो मेहनत हो, अरू रोप्नु त्यस्तो ठुलो बेसी खर्च लाग्दैन, अनि त्यति गरेर हामी हर्दी गर्छौँ। र हर्दीमा हामीलाई के छ भने, हर्दी कुहिने अदुवा जस्तो कुहिने बिग्रिने हुँदैन, हर्दी जति फलेको राम्रो हुन्छ, अनि त्यसलाई हामीले पिसाएर राख्दाखेरि 4 वर्ष राख्दा पनि त्यो हर्दीलाई केही हुँदैन। त्यसै कारण हर्दी खेतीमा हामीलाई फाइदा छ, हर्दी खेती गर्छौँ। अर्को हामी सुन्तलाहरू रोप्छौँ, सुन्तलाहरू पहिला पुरानो, तर अहिले चाहिँ सुन्तला अलिक बिग्रिएर गएर अहिले भर्खर अब फेरि कुनै पलाउँदैछ, अनि यो जुन सरकारबाट हामीले आशा राखेको थियौँ सुन्तलाको, सुन्तलातिर हुन्छ तर मेन लाइन नजिकमा भएर हरेक किसिम यो
0: दूषित
1: यस्तो भएको कारणले गर्दाखेरि सुन्तला तल मल हाल्यो, माथि टुप्पाबाट सुक्दै आउँछ, अनि त्यसो गर्दाखेरि भित्रभित्रै यसलाई मान्छेलाई क्यान्सर रोग लाग्यो जस्तो, यो सुन्तलालाई क्यान्सर रोग जस्तो लागेको, अनि त्यस कारण अलैँचीमा पनि हामीले पहिला एकदमै राम्रो उपज हुँदै थियो, तर अहिले अलैँची पनि धेरै मासिएर गएर अहिले चाहिँ अलैँची फर्किँदैछ, र हामीलाई आशा छ अब सरकारले पनि जैविक खेतीतिर अलिकति मन दिनुभएको छ, हामी कृषकहरूलाई पनि केही अब दिनुहुन्छ भन्ने हामीलाई आशा राखेको छौँ। अब यो अलैँची अलिक रोपेर हाम्रो खेती किसान त्यस्तै गर्छौँ, गाई पाल्छौँ, गाई धेरै हामी पाल्दैनौँ, बुढी हुन्छ अनि गर्ने मान्छे हुँदैन, एकजना हुन्छ, त्यसै कारण त्यसमा पनि म चाहिँ अब के छ भने, नानीहरूले अहिले कोही नोकरी गर्ने कोही पढ्ने, गाईको त्यो घरमा बसेको बेला मात्रै अलिअलि उनीहरूले ध्यान लाएर गर्दैनन्, गर्दा हामीले गर्नुपर्छ। अब म चाहिँ आफै अब पहिला पढ्न हिँड्नुपर्छ, त्यस कारणले गर्दाखेरि गाई कम्ती मात्रै छ मात्रामा राखेको छु।
0: यो जति पनि पशु प्राणीहरू छ है, उनीहरू पनि बस्ने ठाउँ हो है, आत्मार नगर्नु भन्ने कुराहरू छ, के भन्न चाहनुहुन्छ यो विषयमा चाहिँ?
1: धर्म के हो भने, गरिबको सेवा गर्नु,
0: हजुर
1: होइन, गरिबको सेवा गर्नु, को जो असहाय छ त्यसलाई सहायता गर्नु, र गृहस्थी जीवन चाहिँ एउटा धार्मिक हो। कस्तो धार्मिक हो भन्नु भन्नुहुन्छ भने, गृहस्थीमा के हुन्छ, हामीले मुसा पनि पालेको हुन्छ, बाँदर पनि पालेको हुन्छ, किनभने गृहस्थीले सबै कुरा भोग्नुपर्छ, पाल्नुपर्छ। जस्तो अब हामीले मकै लगाउँछौँ, बाँदरले आएर लगिदिन्छ, त्यो एउटा धर्मै हो नि त, त्यसले पनि खायो,
0: खायो
1: हो कि होइन। चरा मुसा लाग्छ, त्यो पनि एउटा धर्मै हो, बिस्कुन सुकाएको ठाउँमा त्यहाँ आएर के खान्छ त्यो पनि धर्मै हो। जस्तो गाई पाल्छ बुढी हुन्छ होइन, गोरु पाल्छ बुढो हुन्छ, कसैलाई हामी बेचेर नराम्रो काममा दिन्छौँ। तर त्यो गर्नु चाहिँ के हो भने हामीले यस्तो सोच्नुपर्छ जस्तो कि हाम्रो बाबा आमा आफ्नो बाबा आमा बुढाबुढी भएपछि के हामीले वृद्ध आश्रम पठाउनु हो कि होइन? जस्तो उनीहरूले हामीलाई संसार देखाए होइन, त्यही गाईको दुधले मैले त्यही गाईको दुधबाट मैले दुध बेचेर त्यो दुध उत्पादन गरेर त्यसकै गोबरले मैले खेती गरेँ, त्यसकै दुधले मैले नानीहरू पढाएर ठुल्ठुलो ठाउँमा पुर्याएँ। आज त्यो गाई बुढी भयो भनेर हामीले अर्कालाई दिनुहुन्थ्यो त्यो चाहिँ ठुलो पाप हुन्छ। त्यो बुढी गाई भए पनि अलिकति खान्छ बस्छ, अनि बुढी भएपछि हाम्रोमा त झन् अब हामी धार्मिक परम्परा अनुसार हामीले के गर्छौँ भने गौ मातालाई अथवा गोरु होस् गाईलाई आफ्नो थलामा मरेको छ भने हामी पितृ बाबा आमाको श्राद्ध गरेको दिन त्यो गाईलाई पनि हामी तर्पण गर्छौँ। अगर गाई दाम्लोमै मर्यो, इनकेस हामीले दाम्लो फुकाउनु पाएन, अचानकमा मर्यो भने हामीले मान्छेलाई जस्तो क्रिया गर्छौँ त्यस्तै हामीले पनि घाँटीमा दाम्लो लाएर गाईको हामी 10 दिन क्रिया गर्छौँ। हामीले गौलाई माता मान्छौँ, हामी लक्ष्मी मान्छौँ होइन। जस्तो अब हामीले वर्षमा एकपल्ट लक्ष्मी पूजा हुन्छ, किन गर्छौँ भन्दाखेरि यो लक्ष्मी चाहिँ त्यसरी हो नि त। जस्तो अब गाईबाट के हुन्छ भने हजार हजुरलाई याद छ, गौतबाट पनि होइन, गोबरले हुन्छ दोबर भन्ने एउटा छ, गौतबाट पनि हामीलाई फाइदा हुन्छ, गोबर हुन्छ गाईबाट, अनि गाईको दुधबाट हामीलाई फाइदा हुन्छ, दही घिउबाट हुन्छ। घरमा गाई छ भने धेरै कुराको रक्षा हुन्छ। एउटा गाई करायो भने एउटा गाउँलाई एउटा, त्यसै कारण खेती गर्नु गाई पाल्नु यो चाहिँ एउटा परम्परा हो। तर अब जस्तो स्कुलको विद्यामा लागेर स्कुलले पनि टिचरहरूले कहिले पनि तँ यस्तो गरेर आइज कसैले भनेको हुँदैन। जस्तो हाम्रो नानीहरूले बिहान उठ्नु आफ्नो सांस्कृतिक बाबामाले जो सिकाएको छ त्यो गर्नुपर्छ, त्यो गर्नु कर्तव्य हो। जस्तो हामी निधारमा ललाटमा हामी टिका लगाउँछौँ, त्यो टिका किन लगाउँछौँ भन्दा आफ्नो मस्तिष्क राम्रो होस् भनेर चाहिँ हामी त्यो टिका लगाउँछौँ होइन। हामी कति जनेऊ धारण गर्छौँ यसको पनि धार्मिक एउटा यन्त्र छ, धर्म कर्म बराबरी गर्नुपर्छ, गृहस्थी भएपछि धर्म कर्म बराबरी गर्नुपर्छ भन्ने म चाहिँ यही भन्न चाहन्छु।
0: बात मार्दै जाँदाखेरि अब मैले सुन्दा चाहिँ तपाईँले नि अब कुरामा कुरा है, यसो गाउँ बस्तीमा नि कोही कोही बेला यो सांस्कृतिक कार्यक्रमहरू हुन्छ नि, त्यति बेला यो मारुनीहरू पनि नाच्नुहुन्छ अरे हो, मारुनी गीतको विषयमा अनि यो असारे गीतको विषयमा तपाईँलाई अलिक याद छ अरे भनेर सुनेको थिएँ, र यो विषयमा नि अलिक बताइदिनुहोस् न, कोही कोही गीतहरू गाएर पनि सुनाइदिनुहोस् हो।
1: अब यो मारुनी चाहिँ हामीले जहाँसम्म सुनेको अनुसार चाहिँ यो मगर सम्प्रदायबाट आएको मारुनी हो है, मगर सम्प्रदायबाट आएको मारुनी हो। मारुनीमा एउटा सांस्कृतिक झलक छ, जस्तो हामी अब यो पश्चिमाहरूमा दोहोरीको झलक छ भने उनीहरूको एउटा दोहोरी गायन हुन्छ, उनीहरूको एउटा देउडा गीत हुन्छ, त्यस्तै मगरहरूको मारुनी हुँदो रहेछ। यो मारुनी चाहिँ के हो भन्दाखेरि, जस्तो मारुनी गर्नको लागि चाहिँ तपाईँको एउटा दियो बालिँदो रहेछ, दियो बालेर कलश गरेर अनि घरको त्यो दैलोमा दुईटा लौरो राखेर, जस्तो कि हाम्रो घरमा जोगी आउँदा गो जय गोरख भन्छन्, त्यस्तै गोरख भन्ने चाहिँ त्यो दुईटा दैलोमा दुईटा लौरो राखेर चाहिँ त्यहाँदेखि दियो बालेर, अनि मारुनी चाहिँ 12-13-16-17 वर्षसम्मको केटालाई बनाइन्छ मारुनी। किन केटालाई मारुनी बनाइन्छ भन्दाखेरि यसको तात्पर्य के छ भन्दाखेरि चाहिँ, रहेछ मैले बुझेसम्म भन्दाखेरि चाहिँ, जस्तो अब केटी मान्छेमा 12-13 उँभो लागेपछि रजस्वला हुन्छ, अब यो भनेको एउटा धार्मिक कार्यक्रम हो, अनि त्यसै कारण केटीमा चाहिँ बाबाहरू नाच गर्दै गर्दाखेरि यस्तो हुन्छ कि केटालाई मारुनी बनाइन्छ। अनि मारुनीमा चाहिँ एउटा केही छ भने, पहिलाको धार्मिक परम्परा अनुसार उनीहरूले लामो गीत गाउँथे मारुनी, अनि उनीहरूले मारुनी जगाइसकेपछि टुङ्गै मादल बजेपछि अनि मात्रै मारुनी सुरु, अनि मारुनी जस्तो

छ यही इच्छा मारुने गीत. अनि अब अर्को एउटा हाम्रो धार्मिक परम्परा अनुसार अब हाम्रो बिहा गरिन्छ, बिहे गर्दाखेरि यसमा नौमती बाजा बजाइन्छ. नौमती भनेको नौवटा बाजा हुन्छ, नरसिङ्गा, टेम्को, दमाहा, बाउतल, झ्याम्टा. त्यति बेला बेहुली निकालेर जब भोको पेट फुको गेस आमाले बसेर जब बुहारीले छोरीलाई कन्यादान दिन्छ, कन्यादान दिँदाखेरि चाहिँ त्यो एउटा गायन गाइन्छ, त्यसलाई भन्छ माङ्गलिक गायन भन्छ. जली

0: अब अहिले त असार गोदामादम छ हो
1: हजुर
0: असारे गीतहरू पनि
1: असारे गीत छ एउटा जस्तो अब हामीले लय पुरा भएन भने पनि अलिअलि जानिन्छ
0: हजुर हुन्छ नि

0: घिउ।
1: तपाईँ अब डोको नाम्रोहरू डोकोहरू बुन्नुहुन्छ कि हुन्न?
0: डोको
1: बस्तीमा चाहिन्छ,
0: बुनिन्छ डोको।
1: हजुर, अरूहरू के के सामग्रीहरू बनाउँछ?
0: हजुर, हामी डोको बनाउँछौँ, अलिअलि हलो बनाउँछौँ। हजुर, डोको बनाउँदाखेरि चाहिँ अब हामीले चोया काट्नुपर्छ, बाँस काट्नु पर्यो, कलिलो कलिलो बाँस काटेर चोया काट्ने बाँस अर्कै हुन्छ। त्यो लेकमा हो भने परेङ निभा हुन्छ, तर त्यो पनि त्यो परेङ निभाहरू भनेको चाहिँ कोही साल मासिन्छ अनि फेरि पलाउँछ, अनि त्यो काटेर त्यसलाई चोया बनाएर अनि डोको बनाइन्छ। चोयाको डोको हामीले बोकिन्छ। यसमा एउटा हाम्रो गीतहरूमा पनि सबै कुरा झल्किएको हुन्छ। बोक्न त सबैले डोको बोकिन्छ, तर लेकमा चाहिँ प्राय मात्रामा परिङहरू निभाहरू यस्तो पाइन्छ।
1: र अब अरू तपाईँकोमा बिउ बिजनहरू चाहिँ कतिको छ? अब सागसब्जी सब्जी लाउनु पर्यो, बिजन चाहियो होइन, दाल रोप्नु पर्यो, दालको पनि बिजन चाहियो।
0: हाम्रोमा
1: दाल चाहिँ कुन कुन लाउनुहुन्छ तपाईँले?
0: हामी त कालो दाल मात्रै लाउँछौँ, कालो दाल खेतको गरामा, मतलब पहेँली दाल, कालो दाल लाग्ने लगाउँछौँ, अनि भटमासहरू यस्तो लगाउँछौँ, भटमास खेतको छेउमा। हजुर, अँचिलामा रोपिन्छ। अनि अथवा किनभने अब यस्तो पाखो जग्गा छ भने चाहिँ दाल छर्दा पनि हुन्छ, किनभने पानी जाम्नु हुँदैन त्यसमा, त्यसै कारणले गर्दा अदुवा रोप्दाखेरि पानी जाम्नु हुँदैन, पाखो जग्गा छ भने राम्रो हुन्छ। अब हामी बिउ भनेको चाहिँ जस्तो सागसब्जीको बिउ फलेको पहिला एउटा बिउ राख्ने हाम्रो उहिलेदेखि पहिलो फल्छ त्यसलाई फर्स्टको बिउ, अनि त्यसलाई अनि मात्रै अरू चाहिँ खाने हुन्छ। अनि अब कसैले हामीले गाउँघरमा माग्दाखेरि कसैले बिउ देऊ न भनेर अनि बिउ र जिउ हामी सँगै दिन्छौँ। उसले अब त्यही एउटा लौकाको जस्तो मानिलियो, लौका फर्स्टमा फल्यो, फर्स्टमा फलेको बिउ। अनि हाम्रो धार्मिक परम्परा अनुसार के छ भने फलफुलमा चाहिँ फर्स्टमा फलेको फल हामीले चढाएर मात्रै खान्छौँ। जुनै कुरा पनि फर्स्टमा फलेको फल चढाएर मात्रै खान्छ। अब हाम्रोमा साग सब्जीको बिउ त्यही हुन्छ, सागहरू, सागलाई अब पहिला रोपिन्छ, जुन बिउ राख्नुपर्ने साग हुन्छ त्यसको पात चोडिँदैन, है, पात चोडिँदैन, अनि त्यो झाङ्गिएर आएर माथि फल्छ र त्यही सागको बिउ हुन्छ। अनि मुला पनि त्यही हो, मुलालाई चाहिँ अब उमारेर यसै काटेर रोप्नुपर्छ र अनि त्यो चाहिँ बिउ हुन्छ। अब अस्ति जस्तो हामीले राखेको छौँ बिउ, अब हामी भदौ महिनामा त्यसलाई छर्छौँ अथवा रोप्छौँ, किनभने पहिला छर्नुभन्दा रोप्नु चाहिँ हामीलाई अब अहिले रोप्नु धेरै सिकेका छौँ हामीले, कि रोप्दाखेरि चाहिँ के हुन्छ, गोड्न सजिलो हुन्छ, पानी जम्दैन, नालीबाट डेङ बनाएको हुन्छ, त्यसै कारण सागसब्जीको बिउ चाहिँ त्यसरी राख्छौँ हामी। अन्त धानको बिउ पनि त्यसरी नै राखिन्छ। धानको बिउ मतलब राख्नु पर्दाखेरि जस्तो धानको कुन्यु बनाइन्छ, धान बिटा उठाउँदा कुन्यु बनाइन्छ, तर त्यो जुन बिउ हुनेलाई चाहिँ जुन खले गरामा हुन्छ त्यो पहिला गरा बनाउनुको लागि त्यो बिटा पछारेर चाहिँ त्यसलाई कुन्यु नलगाइकन राखेको चाहिँ बिउ हुन्छ। अनि त्यो बिउलाई अलगै राखिन्छ। अब अहिले हामीले बिउ लगाएको छौँ, अब हाम्रो खेत रोप्ने बेला हुँदैछ,
1: औलमा त ढिलै रोपिन्छ। अनि अब खलेगरा हुन्छ हो, खलेगराको बिचमा चाहिँ अब दाई गर्दा मे लगाउने ठाउँमा चाहिँ
0: हामीले बिउको मुठा राखेर हजुर बिउको मुठा राख्छौँ, अनि त्यसको बिउको मुठा राखेर त्यहाँ वरिपरि चेलीबेटीले रोपेर चाहिँ अनि त्यहाँदेखि उनीहरूले पटुका फुकाएर त्यहाँ दक्षिणा माग्छन्, त्यो पनि चलन छ, त्यसरी चेलीलाई दिने चलन पनि छ।
1: त्यसलाई चाहिँ के भनिन्छ, कस्तो?
0: खलिया बाँध्नु भन्छ, खलिया बाँध्नु, त्यो बिउको मुठालाई यस्तो गरेर भाले पोथी बनाइन्छ, जस्तो हामी कुन्यु लगाउँदाखेरि एउटा भाले पोथी हुन्छ हो, त्यस्तै त्योलाई पनि भाले पोथी जस्तो यसरी बनाएर राखेको हुन्छ, एउटा मुठा राखिन्छ, अनि त्यसको वरिपरि रोपेर
1: फुलहरू,
0: फुलहरू त्यसको वरिपरि अनि खेत रोप्दै त्यहाँ खलिया बाँधेर
1: उखुहरू रोप्नुहुन्छ कि हुन्न तपाईँले?
0: उखु हामी रोप्छौँ,
1: तर रोपेर घरमा खानु मात्रै होला?
0: घरमा खान्छ। अहिले हाम्रो त्यस्तो मतलब पहिला पहिलाको मान्छेले कोल बनाउँथे, अनि कोल बनाएर कोललाई घुमाएर पेलिन्थ्यो, तर अब अहिले चाहिँ
1: ठुलो पारा
0: कम्ती रोपिन्छ, अनि यसो कोही कोही बेला पूजा आजामा चढाइन्छ, खाइन्छ, यस्तै मात्रै हो।
1: कागतीहरू?
0: कागती पनि रोपिन्छ, कागती एक दुईवटा बोट रोप्यो, आफूलाई खाना हुन्छ,
1: घरमा हुन्छ,
0: घरमा खाना हुन्छ।
1: कतिमा चाहिँ फल्छ कागती रोपेपछि?
0: कागती त अलिक समय लाग्छ,
1: समय लाग्छ, छिपिनु पर्छ,
0: अनि वरिपरि त्यसलाई चाहिँ खाली जग्गा राखिदिनुपर्छ। तर हुर्केर फलिसकेपछि कागतीले धेरै आमदामी पनि दिन्छ,
1: काँचो काँचो पनि ल्याउँछ नि त,
0: ल्याउँछ, कतिजनाले त झारे ल्याउँदा।
1: अरू अब एक दुईवटा सिलोक भनिदिनुहुन्छ कि?
0: अब जस्तो सीताजीलाई अन्माउँदाखेरि, सीताजीलाई पहिला अन्माउँदाखेरि चाहिँ यो पहिला बिहेको चलन यसरी आएको हो, जनक राजाकी पुत्री सीतालाई दशरथ राजाको छोरा रामले बिहे गरेर लाँदाखेरि चाहिँ, अनि त्यति बेला सीतालाई अन्माउँदाखेरि गाएको गीत चाहिँ म अलिकति तपाईँलाई सुनाउँछु। पालकी सुन्दर एकद्वार बीचमा देखिन्छ सङ्गारको, हात्ती अश्व अनि

0: हामी अब गाउँ बस्तीमा काम गर्दा गर्छौँ यसरी छोटा रमाइलो है।
1: अब उहिलेको समयमा अब रातिको बिहे हुन्थ्यो, अहिले पो हरेक किसिमको बाजा गाजा निस्क्यो। उहिलेको समयमा रातिको बिहे हुन्थ्यो अनि पाहुना बोलाइएका हुन्थ्यो, सुत्ने ओछ्यान हुँदैन थियो, उज्यालो पार्नै पर्थ्यो। त्यसै कारण अब उहिलेको त्यस्तो यही सिलोक गाएर दोरी गाएर अनि यस्तो कवित भन्छन् कवित गाएर अनि यसरी उज्यालो पार्थे होइन, अनि हँसाएर के गरेर चाहिँ एउटा उज्यालो पार्ने
0: हजुर। गाईको मलखाडी नि, मलखाडी चाहिँ कस्तो बनाउनु भएको छ, जस्तै अब गोबर सोर्दै गयो फ्याँक्दै गयो पुरानो मलहरू नयाँ गोबरहरू मिसिने त्यस्तो हुन्छ नि?
1: हजुर होइन, हामीले त त्यस्तो ठुलो मलखाडी बनाउँदा के हुँदो रहेछ भने, जस्तो अब अहिले प्राय जस्तो मैले मेरो विचारमा चाहिँ जस्तो गौत छुट्याइन्छ, गौत छुट्याएको गोबर त्यति मलिलो नहुँदो रहेछ, गौत मिसिएकै गोबरले चाहिँ मलिलो हुँदो रहेछ, किनभने हामीले धेरै अनुभव गरेको छौँ। जस्तो अब हामीले चाहिँ अब एकपल्ट गोबर लगाएर कम्ती गाई पाल्दा धेरै खेती हुँदाखेरि कम्ती लगाएर चाहिँ खेती गरिन्छ भने पछाडि त्यो गौतलाई उगाउँदै छरिदियो भने त्यही गौतबाट चाहिँ मल भइहाल्छ। अनि त्यसै गरेर मिसेको छ भने चाहिँ एउटै ठुलो ट्याङ्क बनायो भने अब कसैले हुनेले हो दुईटा गर्छन्, एउटा गोबर पल्टाएर उता अनि उता पल्टाएर यता गर्छन्, तर हामीले चाहिँ त्यस्तो गरेको छैन, एउटै कोठा बनाएको छ जसमा कि पछाडि मल बोक्नका लागि सजिलो होस् भनेर त्यहीँ कुहिन्छ त्यहीँ अनि त्यहीँ खाँदिन्छ त्यहीँ मल हुन्छ। त्यस्तै कारण त्यस्तो खालको बनाएको छ हामीले चाहिँ।
0: जाने बेलामा अब तपाईँले दालको खेती त थुप्रो गर्नुहुन्छ हो, दालमा चाहिँ कुन दाल रोप्नु चाहिँ फाइदा छ र बेसी फल्छ, अनि मलहरू कति हाल्नुपर्छ, कस्तो पाराले रोप्ने, बारीतिर पनि रोप्ने दाल, अचेलामा पनि रोप्ने, त्यसरी अब धान भन्दा दालमा फाइदा छ कि भनेर नि?
1: अब दाल चाहिँ मैले अघि भनिहालेँ, दाललाई चाहिँ पाखा यस्तो पाखा परेको जग्गामा चाहिँ जहाँनिर अब पानी कम्ती हुन्छ
0: बारीमा त अब
1: घमाइलो हुन्छ, जो जस्तो घाम लाग्ने घमाइलो र सेपिलो जग्गा
0: हुन्छ,
1: जस्तो सेपिलो जग्गामा दाल कम्ती मात्रामै हुन्छ, जहाँ घमाइलो पारिलो जग्गा छ त्यहाँनिर जस्तो अब हाम्रो सिक्किमको नाम्ची नन्दु गाउँहरू यिनीहरूमा दाल फल्न यिनीहरू राम्रो ठाउँ छ, किनभने नान्दु गाउँ चाहिँ यिनीहरू चाहिँ पाखा परेको जग्गा छ, जहाँले घाम एकदम धेरै राम्रो लाग्छ भने हाम्रो सिक्किमको रालाप भन्ने ठाउँ, सिङताम खामदुङको रालाप भन्ने एरियामा चाहिँ त्यहाँनिर हाम्रो उता कोकले हाम्रो जग्गामा चाहिँ पानी बेसी पर्छ, पानी बेसी परेकोले गर्दाखेरि हामी अलिअलि भटमास लगाउँछौँ अनि खेतको डिलमा कालो दाल रोप्छौँ, तर जुन छर्ने दाल हुन्छ त्यसलाई चाहिँ पाखा जग्गा चाहिन्छ, र त्यो पाखा जग्गामा चाहिँ तपाईँको पहेँली दाल कालो दाल छर्दाखेरि चाहिँ राम्रोसँग उत्पादन हुन्छ। अनि यो रहरी दाल पनि रोपेर खान सकिन्छ, तर रहरी दालमा चाहिँ के हुन्छ भने बोटमै छिटो किरा लाग्छ, अनि तर रहरी दाल खान पनि राम्रो हुन्छ, अनि बोट आउने चिज हो यो चाहिँ, रहरी दाल पनि रोप्न सकिन्छ, तर रहरी दाल चाहिँ प्राय जस्तोमा जोगाउनको लागि किन साह्रो पर्छ भन्दाखेरि त्यो बोटमै बेसी किरा लागिहाल्छ, अनि दाल चाहिँ यस्तै हुन्छ, मतलब पाखा जग्गामा राम्रो हुन्छ,
0: राम्रो हुन्छ, त्यति मल बेसी पनि चाहिँदैन,
1: हजुर
0: जङ्गली मलले पनि हुन्छ,
1: हजुर पत्कर उखेलेकोले पनि मल
0: भइहाल्छ।
1: जस्तो अब हामीले मकैमा कस्तो गर्छौँ भने अहिले हामी लाइनमा रोप्छौँ, मैले अघि तपाईँलाई जनाइहालेँ लाइनमा मकै रोप्छौँ, लाइनमा मकै रोपेर अब धान चमर मुखमुखमा आयो भनेपछि जुन त्यो फेदमा उम्रेको झार हुन्छ त्यसलाई घाँस काट्नु हुँदैन, काट्यो भने त्यो रुखो हुन्छ, त्यो झारलाई उखेलेर उखेल्दै त्यहीँ राख्दै उखेल्दै त्यहीँ राख्दै गऱ्यो भने एकदम मकैलाई पुरा मल
0: लाग्छ,
1: पलाउँछ तर कम्ती मात्रामा कम्ती पलाउँछ, त्यस्तो घारी हुँदैन, त्यो मकैलाई मौलेर मकै आइसकेपछि त फेरि झारलाई कम्ती सेप भइहाल्छ,
0: असर पर्दैन,
1: हजुर त्यसै कारण त्यो झार उखेलेर दिइहाल्नु चाहिँ त्यो चाहिँ मलै मल।
0: अब यसरी आज तपाईँसित भेटघाट भयो है, बातचित भयो र आकाशवाणी गान्तोकको स्टुडियोमा ग्रामीण कार्यक्रम हाम्रो गाउँले श्रोताहरूले सुन्दै हुनुहुन्छ, के कस्तो लाग्यो यो कार्यक्रम है, फेरि पनि हामी भेटघाट गरेर तपाईँसित बातचित गर्नेछौँ, अझै उन्नति गरेर जानुहोस् र हाम्रो पुरानो चिजबिजहरू यो संस्कृति परम्परा संस्कृतिहरू भुलेर नजानुहोस् है, तपाईँले कति कुराहरू भन्नुभयो अघि है, धान रोप्ने गीतहरू, असारे गीतहरू, मारुनीको गीतहरू, बालन चाहिँ भन्नुभएन है, बालन पनि तपाईँलाई थाहा छ होला,
1: अलिअलि
0: अलिअलि भनिदिनु भयो भने ठिकै छ।

0: अब हामी बिदा लिन चाहन्छौँ तपाईँबाट है,
1: यसरी यहाँ बोलाएर हामीलाई यो कार्यक्रममा राखिदिनु भएकोमा हामी पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: हवस्, धन्यवाद, नमस्कार।

अहिले भर्खरै तपाईहरूले लोकगीत सुन्नुभयो र यसका साथै हाम्रो आजको ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई बिदा दिनुहोस्। नमस्कार।

अब सो प्रसारण गरिने कार्यक्रमहरूको जानकारी अब केही बेरमै सुन्नुहुनेछ। यसै केन्द्रबाट क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा प्रादेशिक समाचार। समय रहेको छ 6:40, 45 अनि 50 मिनटमा। 6:55 अनि 7 सुन्नुहुनेछ क्रमैले नेपाली अनि लेप्चामा जिल्ला समाचार भने 7:05 सुनाउनेछौ हजुरहरूकै पत्रमा आधारित रहेको रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत, जसपछि यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार सुन्नुहुनेछ। समय हो 7:25 को। त्यसै गरी 7:35 समय हो पाश्चात्य संगीतको भने 8:05 हामी सुनाउनेछौ कलाकार मीना कुमारी र मल्लिका पोखराजको आवाजमा रहेका केही गजलहरू। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत आज सुन्नुहुनेछ कलाकार गिरिजा देवीबाट ठुम्री वादन अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमैले सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। रातिको 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम संस्कृति भारती भने 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। अब सुन्नुहोस् भोलि बिहानी अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखा। हाम्रो बिहानी अधिवेशन प्रारम्भ हुनेछ मंगलध्वनीबाट समय 6:30। त्यसपश्चात सुन्नुहुनेछ भक्ति प्रभात कार्यक्रम अन्तर्गत कलाकार एमएस सुब्बुलक्ष्मीको आवाजमा केही भजनहरू भने 6:55 अनि 7 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दीमा समाचार क्रमैले समाचार, जसपछि कार्यक्रम गोल्डन मेलोडीज रहेको छ। 7:50 सुनाउनेछौ आकाशवाणीको खारसाङ केन्द्रबाट नेपालीमा समाचार, जसपश्चात सुनाउनेछ कार्यक्रम प्रणाम सिक्किम भने 8:15 समय हो समाचार प्रभात अन्तर्गत आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजीमा समाचारको। त्यसरी नै 8:30 सुनाउनेछ आकाशवाणी सिलोङबाट अंग्रेजीमा समाचार, जसपछि कार्यक्रम गीतिमाला अन्तर्गत केही नेपाली आधुनिक गीतहरू सुनाई हजुरहरूको मनोरञ्जन गराउनेछौ भने 9 सुनाउनेछ कार्यक्रम

त्रांजलि 9:30 को समय हो कार्यक्रम बाल जगत को 10 बजे सुन्नुहुने छ कार्यक्रम ताजी तरानी जसपछि 10:30 मा आकाशवाणी दिल्ली केन्द्रबाट सुन्नुहुने छ कार्यक्रम एफएम गोल्ड श्रोता यी त थिए आजको यस अधिवेशन अनि भोलि बिहानको अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्तमा जानकारी

श्रोता, यो सुन्नुहोस् मौसम सम्बन्धी सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार राजधानी गान्तोक तथा वरपर क्षेत्रको अधिकतम तापक्रम 18.8 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 24.2 डिग्री सेल्सियस एवं वर्षा 7.8 मिलिमिटर रिकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्वानुमान अनुसार आकाशमा प्राय बादल छाउने तथा मेघगर्जनका साथ भारी वर्षाको सम्भावना रहेको छ। भर्खरै सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी सामान्य जानकारी, सो पूरा भयो। श्रोता, अब केही बेरमै सुन्नुहुनेछ यसै केन्द्रबाट क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा समाचार। प्रतीक्षा साँच्नुहोला।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्देना राईबाट सुन्नुहोस्। अन्तर्राज्यीय यातायात सम्पर्क सुदृढ़ीकरण र सारथी तथा यातायात संचालकहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण घटनाक्रम अन्तर्गत सिक्किम र पश्चिम बंगाल सरकारहरूले हिजो कोलकाताको परिवहन भवनमा पारस्परिक यातायात सम्झौतामा हस्ताक्षर गरे। यातायात सम्पर्क सुदृढ़ीकरण गर्न दुई राज्य सरकारहरू बीच भएको छलफलपछि यो सम्झौता भएको हो। यसले सिक्किमको यातायात क्षेत्रका लागि धेरै महत्वपूर्ण फाइदाहरू प्रस्तुत गर्दछ। सिक्किम ट्याक्सी सवारी साधनहरूका लागि काउन्टर सिग्नेचर अर्थात प्रति हस्ताक्षर परमिटको कोटा 3,000 बढ़ाएर 6,000 गरिएको छ। विशेष अनुमति अन्तर्गत संचालित ट्याक्सी सवारी साधनहरूलाई अब सिलीगुड़ी र अन्य क्षेत्रहरूबाट फर्कने क्रममा यात्रुहरू लिन अनुमति दिइनेछ। यसरी नै रम्फू र मल्लीबीच यात्रा गर्ने सिक्किम आधारित यातायात सवारी साधनहरूलाई अब नयाँ शुरू गरिएको करिडोर सुविधा अन्तर्गत काउन्टर सिग्नेचर परमिटको आवश्यकता पर्ने छैन। सम्झौताको स्वागत गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले यसलाई राज्यको यातायात समुदायका लागि ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, पश्चिम बंगाल सरकारका यातायात विभागका प्रभारी मन्त्री अर्जुन सिंह र पश्चिम बंगाल सरकारप्रति छोटो समयमै सम्झौतालाई वास्तविकतामा परिणत गर्न तत्काल सहयोग र समर्थन गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभयो। सम्झौताले हजारौं सारथीहरूलाई उल्लेखनीय राहत प्रदान गर्ने, क्षेत्रीय सम्पर्क बढ़ाउने र छिमेकी राज्य सिक्किम र पश्चिम बंगाल बीचको लामो समयदेखिको मित्रता र सहयोगको बन्धनलाई अझ बलियो बनाउने मुख्यमन्त्रीले भन्नुभयो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले 10 12 जुलाईसम्म कोलकाताको यात्रा तथा पर्यटन मेलाको उद्घाटन दिन सफल शुरूआत गर्यो। सिक्किम पर्यटन मण्डपले आगन्तुक, यात्रा पेशेवर र गणमान्य व्यक्तिहरूबाट अभूतपूर्व प्रतिक्रिया पाएको छ। यस मेलामा मण्डप प्रमुख आकर्षणहरूमध्ये एकको रूपमा देखा परेको छ, जसले सिक्किमको विविध पर्यटन अनुभवहरूलाई उजागर गर्दै राज्यको बढ़दो लोकप्रियतालाई मनपर्ने यात्रा गन्तव्यको रूपमा पुष्टि गर्दछ। यो कार्यक्रम सिक्किम इन्सपायर्स परियोजना मार्फत विभागले गरिरहेको प्रमुख प्रचारात्मक गतिविधिहरूमध्ये एक हो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा प्रमुख राष्ट्रिय कार्यक्रमहरूमा सक्रिय सहभागिता मार्फत सिक्किमलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न समर्पित प्रयासहरू जारी राखेको छ। सिक्किम र पश्चिम बंगाललाई जोड्ने राष्ट्रिय राजमार्ग 10 आजदेखि 13 जुलाईसम्म दैनिक बिहान 5 बजेदेखि 10 बजेसम्म सबै सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द भएको छ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले एक आधिकारिक सूचना मार्फत बडदाङ नजिकै पहिरोको जोखिममा रहेको 20 माइल खण्डमा आपातकालीन निकास र पुनर्स्थापना कार्यलाई सहज बनाउन यो घोषणा गरेको हो। बन्द अवधिमा यातायात राष्ट्रिय राजमार्ग 717A हुँदै रम्फू रोराथाङ पाकिम रानीपुल हुँदै डाइभर्ट गरिनेछ भने हल्का मोटर सवारी साधनहरूले सिङताम र रम्फूलाई जोड्ने चिउरीबोटे दुगा पेन्दम सड़क प्रयोग गर्न सक्नेछन्। आयुष विभागले 6 13 जुलाईसम्म आयुष सामाजिक सञ्जाल प्रचार सप्ताह शीर्षकको एक नवीन डिजिटल जागरूकता पहल शुरू गरेको छ। वर्षभरि सूचना, शिक्षा र संचार पहलको रूपमा तयार पारिएको अभियानमा प्रत्येक हप्ता एउटा आयुष प्रणाली रहेको छ, जसमा दैनिक जानकारीमूलक पोस्टहरू, शैक्षिक रीलहरू, स्वास्थ्य सम्बन्धी सुझावहरू, मिथक बनाम तथ्य श्रृंखला आदिको प्रसारण समावेश छ। हालको हप्ता होमियोपैथीलाई समर्पित छ, जहाँ आयुष डाक्टरहरूले उत्साहपूर्वक जनतालाई शिक्षित गर्न रचनात्मक र प्रमाण आधारित सामग्रीको योगदान दिइरहेका छन्। सिक्किमका सबैभन्दा प्रतिष्ठित न्यायिक व्यक्तिहरूमध्ये एक न्यायाधीश मीनाक्षी मदन राईले आज पटना उच्च अदालतको मुख्य न्यायाधीशको पदबाट अवकाश लिनुभयो। वहाँले यस वर्ष 5 जूनमा पदभार ग्रहण गर्दै पटना उच्च अदालतको 48 मुख्य न्यायाधीशको रूपमा सेवा गर्नुभयो। न्यायाधीश राईले सिक्किमबाट उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त हुने पहिलो महिला हुने गौरव प्राप्त गर्नुभएको छ, जो राज्यको न्यायिक इतिहासमा ऐतिहासिक कोसे ढुंगा हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरिन मोङसुत गङतो गुमो लुन्चु सेनङ ओ पिचिङ रौमिलम कोलकाता सा परिवहन भवन का तसौ रेंजों जुंगथुक इन वेस्ट बेंगल निन आलोम असिल सा तारबुत इन मुदुकबु लोम अथित आलोम दो सराथी सोंसा जुंगतिन तन का रिंगताप माथंगम रिंगताप का ल्यांगजुंग नेत सा दिप्तम अजुक थोशों गुथोमो रेंजों रेम अग्या फांताव बुसो शिबु निहंगम रेंजों सा काउंटर सिग्नेचर परमिट सा आका फ्रंट बुदबु तंगठोक सम न तंगठोक तरोक संगते थ्योथोबु निहंगम तंचेनबु मात कोन नोंका लोमबांबु तुंगबो पोंगनिन आलोंग नफिल लोवुंग तचेतका सोनलोंबु सोंबुलाचोंग मातको बनहंगम गुलोन कृता क्रेन प्रेमसिंह तामंगनिन रेंजोंग सातंगलोम पोंका आग्यापमो जमलत पोंग थुपथोंबु रेम लियोनिन वेस्ट बेंगलसा जुंथुक रेम टोकची फुहंगम रेंजों जुंगतुक सा टूरिज्म एंड सिविल एविएशन बोंगची निन कोलकाता सा टीटीएफ ट्रेवल एंड टूरिज्म फेयर सा ओगजेंग मा थंगम लोमकोरबु नांसिन रेंजों ल्यांग ल्यांग्योर पेयुक सा दनका अजुगबु ख्योतो हुंथोबु युक्तेन लोनबु सोंगनिन दनहंगम थोपे आरे निन रेंजों सा टूरिज्म सेक्टर का तारबुत इन ल्यांगपुबार अब्यांग तारखतबु दनहंगम सुरोंग लोम निन लादबु छ कति सामथेप संगदेत रेंजोंग निन वेस्ट बेंगाल रेम शोखाम्बु तंगलोम नेशनल हाईवे च तानबु सतन का थोकलत माथंगम NHIDCL यांगने नेशनल हाईवे एंड इंफ्रास्ट्रक्चर डेवलपमेंट कॉर्पोरेशन लिमिटेड सा तंजुक नांगतार बारदांग दिन सा 20 माइल का तंगलोम युग मुलेल संगदेत थोकलत माछिबु निहंगम थोकलत निन मातबा ट्राफिक पोंगरेम रम्फु रोरेथांग पाक्योंग रानीपुल लोम लोम गादबु आरिंग लाथोबु निहंगम ओरे नौका अक्योंग तुंगबो पोंगनन चुरी बोटे दुगा पेंडम तुंगलोम लिय गादबु निहंगम लाथाम बु रुतलोम आकोर माथामबु सोंका गियनन लोम गादबु बोंची लोम थालाबदन लाथोबु निहंगम आयुष बोंची निन छतुरक लोम छकति समथप सामथप संगदेत आयुष सोशल मीडिया प्रमोशनल वीक थोपे थोवंगम थोपे सजुकाब डिजिटल साकियमलत प्लोंग प्लोंग बुलाचोंग गुथोमो असरे नौका छो इंटन इन सुतपोंग नौका आर्युम अजुक लोनसुत बनखतबु रील्स पोंग थापखत गोंग थामदन अजुक मुंशिबु दनहंगम आलोबा सयाक आरे होमोपैथी सोंगनेम फंत बुसो थम्बु निहंगम रत्न पटना हाईकोर्ट सा चीफ जस्टिस रेन्यू मीनाक्षी मदन राय श्री रेंजों सा छिजोंबु यांगनेन जुडिकल फिगर्स नियामबु श्री छोंगथोर मुंथोबु निहंगम आनाम छ फुंगु सा माथोबु साकनप नांसिंग रेन्यू नेन पटना हाईकोर्ट का फुली थेप कुकु चीफ जस्टिस सा गेन छोंग थोबु निहंगम रेंजों लोमनेन हानफ्रनबु तुयुमु कुप श्रीनेन हाईकोर्ट जज सा रोथो दुपनेन गेन अजुगमन लुंगछोंग खतबु रेंजों सा जुडिशियल सा थोतम संगा अब्यांग आचोंग जोमशिबु आरिंग लाथोबु निहंगम लुनसित अबिदो छोंगमु

0: Shari Kopi Bari Gram Panchayatka Sakyamla Thopi Thovungam Thopi Ajengka Renew Nisa Hangma Subban Mission Sakti Initiative Ka Amobu Jika Pong Thovungam Nyatyok Bongchi Saren Umesh Chetrinin Thamju Sa Thopi Thovungam Hunin Mudukbu Junglam Thupambu Skim Yangne Pejik Pongrem Tyapnin Bonlung Thamden Mathungam Sireka Nyatyok Zubu Songrem Modern Organic Farming Kalhentop Munchibu Dunhungam Akalibu Songnan Amyam Genlin Hungam District Mission Coordinator Biren Girinin Inga Songsa Getong Yangne 181 Helpline Ponga Sakyo Bon Hungam Along Te Tiongan Bu Liangde Lunsut Abido Songwung Mo
1: Aile Sunday Hununtio Jilla Samachar Hami Akashwani Gantu Kinabata Bolirai Gatong
2: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
3: बिर्सन नसकिने गीतहरू गीतहरू
2: हजुर हाम्रा संगीत सर्जकहरू बारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पटक कुरा गर्नेछौं हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी उर्मिला श्रेष्ठ निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे

श्रोताहरूले हाम्रो यही प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र श्रोता, अब समय भएको छ तपाईहरूले यतिन्जेल कुरेर बस्नु भएको रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीतको। यस अन्तर्गत हामी सुनाउनेछौ हजुरहरूले अनुरोध गर्नुभएको केही गीतहरू। यस कार्यक्रममा हजुरहरू सबैमा स्वागत गर्दछु। र पहिलो गीत रहेको छ कलाकार विपुल छेत्रीको आवाजमा सजिएको, र यस गीतलाई सुन्न भनी हामीलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ रिनकबाट संगीता शर्माले। उहाँले यस गीत आफ्ना सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ।

अघिल्लो गीत रहेको छ कलाकार डेनी डेन्जोङपाको आवाजमा र यस गीतलाई सुन्न भनी हामीलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ राबङला दक्षिण सिक्किमबाट नर्मदा छेत्रीले। वहाँले यो गीत आफ्ना दुई छोरीलाई सुनाउन चाहनुभएको छ चा।

श्रोताहरूले हाम्रो यही प्रसारण 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अहिले सुन्दै हुनुहुन्छ नेपाली अनुरोध संगीत। त सुन्नुहोस् यो गीत कलाकार आशा भोसलेको आवाजमा सजिएको र यस गीतलाई सुन्न भनी हामीलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ राङका अप्पर लिङदुमबाट बसन्त राईले। उहाँले यो गीत आफ्ना परिवारलाई सुनाउन चाहनु भएको छ।

नेपाली अनुरोध संगीतको यो अन्तिम चरणमा प्रस्तुत छ कलाकार कुन्ती मोक्तानको स्वरमा रहेको गीत र यस गीतको निम्ति अनुरोध गर्ने श्रोता हुनुहुन्छ खेसे सामदुङबाट पुण्यप्रसाद पौडेल। वहाँले यो गीत आफ्नो श्रीमती सरिता शर्मालाई सुनाउने इच्छा व्यक्त गर्नुभएको छ। त सुन्नुहोस् यो गीत।

श्रोता, कार्यक्रम नेपाली अनुरोध संगीतको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी कान्तो केन्द्रबाट बोलिरहेका छौं। अब केही बेरमै सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश। नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्दै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न गृहमन्त्री अमित शाहले गर्नुभयो अपील। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीको अध्यक्षतामा आज नागपुरमा ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न। प्रति व्यक्ति आय विश्लेषणका आधारमा देशमा शीर्ष स्थान ओगट्न फेरि बन्यो सिक्किम सफल। अनि अमेरिकाले शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई अवरोध गर्ने उद्देश्यमा लगाए इरानमाथि नयाँ प्रतिबन्धहरू। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमणमा सम्पन्न गरी स्वदेश फर्किनुभयो। चार दशक भन्दा बढ़ी समयसम्म भारतीय प्रधानमन्त्रीको यो पहिलो न्यूजील्याण्ड भ्रमण थियो, जसले द्विपक्षीय सम्बन्धलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ। भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग वार्ता गर्नुभयो। दुवै नेताहरूले रक्षा, पर्यटन, खेलकुद आदि विभिन्न क्षेत्रहरूमा पाँचवटा सम्झौता पत्रमा हस्ताक्षर गरे। अकल्याण्डको स्पार्क एरिनामा आयोजित सामुदायिक कार्यक्रम जसमा 10,000 भन्दा बढ़ी भारतीय डायस्पोराको सदस्यहरू उपस्थित थिए। भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री लक्सनले भारतलाई एउटा विश्वसनीय मित्रको रूपमा वर्णन गर्नुभयो। साथै उहाँले न्यूजील्याण्डको प्रगतिमा भारतीय समुदायको योगदानको कदर गर्दै प्रधानमन्त्री मोदी नेतृत्वको प्रशंसा पनि गर्नुभयो। श्री मोदीले प्रधानमन्त्री लक्सनलाई उहाँको न्यानो आतिथ्यका लागि धन्यवाद दिनुभयो। उहाँले आफ्नो सम्बोधनका क्रममा भारतको अन्य देशहरूबाट सिक्न चाहनाका कारण आफूलाई रूपान्तरण गरिरहेको बताउँदै न्यूजील्याण्डबाट पनि धेरै कुरा सिकिरहेको विचार व्यक्त गर्नुभयो।
1: हर युगमा, हर दौरमा भारतले खुदको ट्रान्सफर्म किया है और इसका कारण है हमारी सीखने की ललक। भारत सबसे सीखता है। हमारे लिए सामने वाले देश की जनसंख्या नहीं, जन कल्याण की भावना मायने रखती है और इसलिए हमने न्यूजीलैंड से भी बहुत कुछ सीखा है। न्यूजीलैंड दुनिया का वो देश है जिसने सबसे पहले महिलाओं को वोटिंग का राइट दिया था।
0: उपराष्ट्रपति सीवी राधाकृष्णनले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको तर संविधान र जनहित प्रतिको प्रतिबद्धता सर्वोपरि रहनुपर्छ भन्नुभयो। उहाँले बिहारको गयास्थित राज्य सार्वजनिक प्रशासन तथा ग्रामीण विकास संस्थानमा 18 विधानसभाका सदस्यहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उक्त विचार प्रकट गर्नुभएको हो। उपराष्ट्रपति राधाकृष्णनले यस्ता कार्यक्रमहरूले विधायकहरूलाई आफ्नो संवैधानिक जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाएर लोकतान्त्रिक संस्थानलाई बलियो बनाउने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज स्वदेशी स्टिल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई विशाखापट्टनममा रहेको नौसेनाको पूर्वी बेडामा समावेश गर्नुभएको छ। यो परियोजना 17A युद्धपोत भारतको बढ़दो समुद्री शक्ति र स्वदेशी रक्षा क्षमताको प्रतीक हो। यस अवसरमा बोल्दै श्री सिंहले भारतले परम्परागत रक्षा क्षमता र उन्नत प्रविधि दुवैलाई बलियो बनाएर आत्मनिर्भर एवं भविष्यका लागि तयार रक्षा बल निर्माण गर्न बताउनुभयो। उहाँले अझ भन्नुभयो, भविष्यका युद्धहरूमा कृत्रिम बुद्धिमत्ता र अन्य उदीयमान प्रविधिहरूको प्रयोग समावेश हुन सक्छ, तर ती सशस्त्र बलहरूको दृढ़ संकल्प एवं साहसले मात्र जित्न सकिन्छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्नुभयो। यस अवसरमा श्री शाहले युवाहरूलाई पुस्तकालयहरू भ्रमण गर्न आग्रह गर्नुभयो। पुस्तकले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छन् भनी बताउनुभयो। श्री शाहले महान क्रान्तिकारी र विचारक जयप्रकाश नारायणले देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै देश तथा यहाँका जनतालाई बुझ्न पढ्ने बानी विकास गर्नु महत्वपूर्ण छ भन्नुभयो। आफ्नो सम्बोधनका क्रममा श्री शाहले किशोर तथा युवाहरूले आफ्नो रूचिको विषय छान्न सक्नु पनि बताउँदै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न अपील गर्नुभयो।
2: किशोरों ने और युवाओं ने अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगैर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1 करोड़ ई बुक का एक्सेस है।
0: केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले स्वैच्छिक परियोजन सुनिश्चित निर्णय र स्वास्थ्य परिवार समावेशी तथा दिगो विकासको बलियो जग भएको बताउनु भएको छ। विश्व जनसंख्या दिवसको अवसरमा सामाजिक सञ्जालमा सन्देश दिँदै उहाँले यस वर्षको विषयवस्तु आमा र शिशुको कल्याणका लागि स्वास्थ्य दूरी तथा योजनाबद्ध अभिभावकत्व रहेको बताउनुभयो। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले आज महाराष्ट्रको नागपुरमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र देशहरूको एउटा शक्तिशाली अन्तर सरकारी समूह ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। श्री गडकरीले पत्रकारहरूलाई सम्बोधन गर्दै बैठकमा वैकल्पिक जैविक इन्धन र प्रदूषणमुक्त प्रविधिहरू मार्फत सड़क, रेल, उडयन तथा जल यातायातलाई कार्बन तटस्थ बनाउने उपायहरूबारे छलफल गरिएको जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो, यातायात क्षेत्रलाई अझ बलियो, दिगो र राम्रोसँग अन्तर्सम्बन्धित बनाउन ब्रिक्स देशहरूबीच नवीनतम प्रविधि अनि आविष्कारहरू साझा गरिँदैछ। ब्राजिल, चीन, इजिप्ट, इण्डोनेसिया, इरान, रूस, सउदी अरेबिया, दक्षिण अफ्रिका, इथोपिया र संयुक्त राष्ट्र अरब इमिरेट्सका यातायात मन्त्रीहरूले पनि बैठकमा आफ्नो विचार साझा गरे। समाचार आकाशवाणीबाट सुन्नुहुँदैछ। सिक्किम फेरि एकपटक देशको सबैभन्दा समृद्ध राज्यको रूपमा प्रतिष्ठित बन्न पुगेको छ। पछिल्लो प्रतिव्यक्ति आय विश्लेषण अनुसार आर्थिक वर्ष 2024-25 राज्यको प्रतिव्यक्ति आय रूपियाँ 6,46,000 भन्दा बढ़ी थियो, जुन राष्ट्रिय औसतको लगभग 3 गुणा हो। देशको कुल जनसंख्यामा सिक्किमको हिस्सा केवल 0.5% छ। प्रतिव्यक्ति आयको हिसाबले

0: अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएको छ। यी प्रतिबन्धहरूले इरानका नयाँ नेता मुज्जब बा खामिनीका एक प्रमुख वित्तीय सहयोगी र 13 अन्य व्यक्ति तथा संस्थाहरूलाई लक्षित गर्दछ। अमेरिकी कोष विभागका अनुसार दुवै स्थित इरानी ब्याङ्क र व्यवसायी अली अन्सारीलाई पनि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश विभागले यी उपायहरू इरानको शीर्ष नेतृत्वको वित्तीय गतिविधिहरूलाई प्रतिबिम्बित गर्ने उद्देश्यले गरिएको बताएको छ। आज फिफा विश्वकपको क्वार्टर फाइनलमा नर्वेले इंग्ल्याण्डको सामना गर्नेछ। खेल भारतीय समयअनुसार बिहान 2:30 बजे शुरू हुनेछ। भोलि बिहान 6:30 बजे शुरू हुने दोस्रो खेलमा अर्जेन्टिना र स्विजरल्याण्ड माझ भिडन्त हुनेछ। यस खेलका विजेताले सेमी फाइनलमा स्थान बनाउनेछन्। स्पेन र फ्रान्सले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने ऐतिहासिक न्यूजील्याण्ड भ्रमण सम्पन्न गरी फर्किनुभयो आज स्वदेश। नयाँ दिल्लीमा जयप्रकाश नारायण सार्वजनिक पुस्तकालयको उद्घाटन गर्दै युवा पीढ़ीलाई पुस्तकालयसँग जोड्न गृहमन्त्री अमित शाहले गर्नुभयो अपील। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीको अध्यक्षतामा आज नागपुरमा ब्रिक्स देशका यातायात मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न। प्रति व्यक्ति आय विश्लेषणका आधारमा देशमा शीर्ष स्थान ओगट्न फेरि बन्यो सिक्किम सफल। अनि अमेरिकाले शीर्ष नेतृत्वको वित्तीय गतिविधिलाई अवरोध गर्ने उद्देश्यमा लगाए इरानमाथि नयाँ प्रतिबन्धहरू। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: Good evening, listeners. This is Akashvani Gangtok broadcasting on medium wave 213.67 meters corresponding to 1404 kilohertz. You can live stream on our online app NewZone AIR or else via live downtown, also on 103 megahertz on our FM station, FM Kanchenjunga. Music has the power to create legends in just a few minutes. Sometimes all it takes is one major extraordinary song that captures the hearts of millions. These artists may have had only one major hit, but their music has stood the test of times. Listeners, welcome to today's special episode of our Western music program, totally dedicated to one-hit wonders. It will be a journey through unforgettable melodies, surprising stories, and lasting impact of a single song, even after their moment in the spotlight. The opening number on our special episode is going to be the song called Let Her Go. For 5 years, British singer-songwriter Mike Rosenberg, commonly known as Passenger, busked on the streets and in the pubs of Europe and Australia until his reflective, soft-spoken folk song Let Her Go blew up on the radios in 2012. And this eventually hit number 5 in 2014. The whole world opened up to him, and so life changed just overnight for him. So we will take up this number called Let Her Go.

0: आकाशवाणी गान्तोकले प्रत्येक महिनाको दोस्रो आइतबार बेलुकी 7:35 प्रसारण गर्दै आइरहेको छ कार्यक्रम
1: बिर्सन नसकिने गीतहरु।
0: हजुर, हाम्रा संगीत सर्जकहरूबारे जानकारी गराउँदै उहाँहरूको अविस्मृत गीतहरू पनि सुनाउने कार्यक्रममा हामी यो पल्ट कुरा गर्नेछौ हाम्रा नेपाली लोकगीतका सर्जकहरू भाग 3 अन्तर्गत हिरण्य भोजपुरी, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र पाण्डव सुनवार बारे।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो पाश्चात्य संगीत। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यही प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। र समय भएको छ केही गजलहरूको। कलाकार मीना कुमारी अनि मल्लिका पोखराजको आवाजमा

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत गजल अन्तर्गत कलाकार मीना कुमारी अनि मल्लिका पोखराजको आवाजमा केही गजलहरू।

0: यस्तो गल्ती कहिले नगर्नुहोस्, एचआईभी एड्स देखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: श्रोता अब सुन्नुहोस् ठुम्री वादन कलाकार गिरिजा देवीबाट।

0: पूरी कर स्वदेश रवाना हो गए हैं। न्यूजीलैंड से स्वदेश लौटते हुए श्री मोदी ने कहा कि दोनों देशों के सामने अवसरों की अपार संभावनाएं हैं और वे अपनी साझेदारी को नई ऊंचाइयों पर ले जाएंगे।
1: हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, समय रात्रिको 10 बजिसकेको छ र यो समय हो हाम्रो हजुरहरूलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। त आउनुहोस्, यस हिन्दी फिल्मी गीतहरूको कार्यक्रम सुनिरहनुभएका सबै संगीत प्रेमी श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको यो पहिलो कोसेली हजुरहरूलाई सुनाउन गइरहेको छु र चलचित्र तुम्हारी सुलुबाट कलाकार कविता कृष्णमूर्ति, सासा त्रिपाठी र तनिष बाक्सीको आवाजमा सजिएको यो गीत।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो गीत कलाकार लता मंगेशकर र उदित नारायणको आवाजले सजिएको फिल्म दिल तो पागल है बाता।

जसरी चराको मधुर चिरबिरले प्रकृतिलाई जीवन्त बनाउँछ, त्यसरी संगीतले जीवनलाई मिठास र अर्थ दिन्छ र जसरी

कविताले शब्दको भावना बोल्छ, संगीतले स्वरमा आत्माको कथा सुनाउँछ। त्यसैले भनिन्छ नि, जहाँ शब्दहरू मौन हुन्छन् त्यहाँ संगीत बोल्न थाल्छ। त श्रोता सुन्नुहोस् यो अघिल्लो गीत फिल्म डेली सिक्सबाट कलाकार मोहित चौहानको आवाजमा रहेको।

संगीतको तुलना केसँग गर्नु? फूलसँग कि त्यो फूल हेर्न आएका पुतलीसँग, ऊर्जासँग कि खुशीसँग? आखिर संगीतको आकृति केले दिन्छ त? मलाई लाग्छ संगीत त सबैमा छ। यादमा आज हिजो बिर्सेका साथी, छुटेका बाल्यपन, यी सबै त बुझाउँछ संगीतले। श्रोता सुन्नुहोस् यो अघिल्लो गीत फिल्म मिशन कश्मीरबाट कलाकार शंकर महादेवन, जसपिन्दर नारुला, सुनिधि चौहानको आवाजमा सजिएको हो।

त श्रोता, हामी आजको यो अन्तिम प्रस्तुति लिएर आएका छौं फिल्म पार्टनरबाट कलाकार सोनु निगम, कुणाल गन्जावाला, श्रेया घोषालको आवाजमा सजिएको यस गीतले।

खबस्त श्रोता, समय रात्रिको ठिक 10:30 भइसकेको छ। यसैको साथमा हाम्रो आजको यो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउनेछौ भन्ने वाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्री, जय हिन्द।

अधिवेशनका कार्यक्रमहरू लिएर अवश्य नै आउनेछौ भन्ने बाचाका साथ अहिलेलाई भने म लगायत सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। तबसम्मलाई नमस्ते, शुभरात्री, जय हिन्द।